नमस्कार, शुभ प्रभात। मेडेमेडको 213.7 मीटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो, जसलाई यहाँले एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि न्यूज एन एआर मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। श्रोता, आज विक्रम सम्वत 2083 सालको जेठ 24 गते, तदनुसार अंग्रेजी वर्ष 2026 जून महिनाको 7 तारीक आज आइतबार। श्रोता, हामी अघिबाटै उपस्थित भइसकेका छौं। बिहानको ठिक 6:30 आकाशवाणी गान्तोकका श्रोताहरूको निम्ति विभिन्न प्रस्तुतिहरू लिएर आकाशवाणी गान्तोकका समस्त श्रोताहरूलाई यस अधिवेशनमा हार्दिक स्वागत जनाउँदै प्रस्तुतिको क्रमलाई आरम्भ गर्दैछौं मंगलध्वनिबाट।

वेदमा भनिएको छ, सत्यले कहिले नोक्सान गर्दैन, सत्यलाई नछोड, तिमीले दुःख भोग्नु पर्दैन। आउनु श्रोता, प्रातकालको यो पवित्र घड़ीमा प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

श्रोता कार्यक्रम भक्ति प्रभातमा आध्यात्मिक आनन्दको अनुभूति गरौं, उनै परमपिता परमात्मा प्रति शरणागत बनौं, भक्तिमय भजन श्रवण गरेर चित्र सिंहको स्वरमा

श्रोता श्रवण गरिरहनु भएको छ भक्तिमय भजन चित्र सिंहको आवाजमा सुनाउँदैछौ यो अन्तिम भजन सुन्दै गर्नुहोस् आकाशवाणी कान्तोक।

0: स्वतः भक्ति नै जागृतिको मार्ग हो, यो दुःखको संसार पनि भक्ति मार्गमा स्वर्ग हो। प्रत्येक श्वासमा प्रभुचिन्तन हुनु एक अवभाग्य हो। यहाँले श्रवण गर्नु भएको थियो भक्तिमय भजन चित्र सिंहको आवाजमा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौ। अब सुन्नुहोस् आजको अधिवेशनमा प्रस्तुत गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। श्रोताले केही क्षणमै 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले संस्कृत अनि हिन्दीमा समाचार। 7:05 लिएर आउनेछौ कार्यक्रम गोल्डन मेलोडीज, पुराना हिन्दी फिल्मी गीतहरूको संगालो रहनेछ। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। 7:35 सदा झैं लिएर आउनेछौ कार्यक्रम प्रणाम सिक्किम। 8:00 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाइनेछ क्रमले हिन्दी अनि अंग्रेजीमा समाचार। अनि 8:30 आकाशवाणीको शिलङ केन्द्रबाट पूर्वोत्तर समाचार अंग्रेजीमा। 8:40 मनोरञ्जन गराउनेछौ नेपाली आधुनिक गीतहरू सुनाएर कार्यक्रम गीतिमालामा। अनि 9 बजे प्रस्तुत हुनेछ यस केन्द्रको मुख्य समाचार। लगतैपछि मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम चित्रांजलिमा। 9:30 आज प्रस्तुत गर्नेछौ कार्यक्रम बाल जगत। विश्व खाद्य सुरक्षा दिवसको अवसरमा के महत्वपूर्ण कुराकानी पनि गर्नेछौ। बिहान 10 बजे पुनः यस केन्द्रको मुख्य समाचार। अनि लगतैपछि नयाँ हिन्दी फिल्मी गीतहरूको संगालो कार्यक्रम ताजे तरानी। 10:30 डेल एफएम गोल्डका विविध कार्यक्रमहरू। श्रोता, यतिखेर बिहानको 6:55 हुने लागेको छ। अब यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउँदैछौ क्रमले संस्कृत अनि हिन्दीमा समाचार।
1: आकाशवाणी सम्प्रति वार्ता श्रूयन्ता।

श्रोता यहाँले सुन्नुभयो लता मंगेशकर र मोहम्मद रफीको आवाजमा अपनापन चलचित्रको यो गीत कार्यक्रम गोल्डन मेलोडीजमा। श्रोता पुराना हिन्दी फिल्मी गीतहरूको संघालु कार्यक्रम गोल्डन मेलोडीजमा अघिल्लो गीत लिएका छौं 1977 रिलीज भएको चलचित्र भूमिकाबाट, जुन फिल्मलाई निर्देशन गर्नुभएको थियो श्याम बेनेगलले, कलाकार स्मिता पटेल, अमोल पालेकर, नसरुद्दीन शाह, अमरेश पुरी आदि कलाकारहरूले विभिन्न किरदार निभाउनु भएको यस चलचित्रलाई संगीत दिनुभएको छ। वनराज भाटियाले अनि मजरू सुल्तानपुरीले शब्द रचना हो बसन्त देवको सुनौ, यो कोशेली प्रीति सागरको स्वरमा, तुम्हारे बिना जी ना लगे घर में।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं अनि तपाईँ हाम्रो साथमा हुनुहुन्छ, सुन्दै हुनुहुन्छ पुराना हिन्दी फिल्मी गीतहरूको संगालो कार्यक्रम गोल्डन मेलोडीज। आउनुहोस् यसै क्रममा अघिल्लो गीत लिएका छौं चाचा भतिजा फिल्मबाट रिलीज भएको 1977 एक्शन कमेडी फिल्म। यस चलचित्रको पटकथा सलीम जावेदले लेख्नु भएको हो भने निर्देशन गर्नुभएको थियो मनमोहन देसाईले। सुनौ मोहम्मद रफी र लता मंगेशकरको स्वरमा कार्यक्रमको यो कोशली।

श्रोतामी आकाश भनेको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ भने तपाईँ सुन्नु भएको छ पुरानो हिन्दी फिल्मी गीतहरूको सङ्घालो कार्यक्रम गोल्डन मेमोरीज. अब सुनौ यो अन्तिम कोसेली चला मुरारी हिरो भन्ने चलचित्रबाट 1977 रिलिज भएको यो चलचित्र असरानीले निर्देशन गर्नुभएको सुनौ लता मङ्गेशकरको आवाजमा कार्यक्रमको

हस्त श्रोता यिनै गीतहरूसँगै बिहानको सात बजेर पच्चीस मिनट भइरहेको छ। गोल्डन मेलोडीज यही सिद्धिन्छ। अब यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार।

यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथमा प्रमुख समाचार। गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन, भवन निर्माण अनि सम्पत्तिहरूको खरीद बिक्रीमाथि कड़ा निगरानी राख्ने आह्वान गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसित भेट गर्नुभयो। अन्तर्राष्ट्रिय हवाई परिवहन संघले एशिया प्रशान्त क्षेत्रमा विमानन्नको विकासमा भारतको भूमिकालाई महत्वपूर्ण बताएको छ। राष्ट्रिय परीक्षण एजेन्सीले सोशियल मीडिया अनि मेसेजिङ प्लेटफर्ममा प्रसारित भइरहेको नीट यूजी 2026 पुनः परीक्षाको प्रश्नपत्रको कथित रूपमा लीक सम्बन्धित झूठो खबरहरूको खण्डन गरेको छ र सैफ महिला च्याम्पियनशीप 2026को फाइनलमा भारतले वर्तमान च्याम्पियन बंगलादेशलाई 3-1 पराजित गरेर रिकर्ड छैठौं पल्ट खिताब आफ्नो नाममा गरेको छ।

0: समाचार अब विस्तारमा गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन भवन निर्माण अनि सम्पत्तिहरूको खरीद बिक्रीमाथि कड़ा निगरानी राख्ने आह्वान गर्नुभएको छ। यो निर्देश श्री शाहको अध्यक्षतामा बीएसएफको त्रिपुरा सीमा मुख्यालयमा पूर्वोत्तर राज्यको सीमावर्ती क्षेत्रहरूको सम्बन्धमा भएको बैठकको अवधि दिएको हो। गृह मन्त्रीले विगत पाँच वर्षहरूको भूमि अभिलेखहरूको जाँच गर्ने पनि निर्देश दिनुभएको छ। श्री शाहले भन्नुभयो मादक पदार्थहरू अनि हतियारहरूको तस्करी विरूद्ध लगातार अभियान चलाइनुपर्नेछ अनि मादक पदार्थहरूको तस्करीमा सामेल सबै मानिसहरू विरूद्ध कड़ा कार्यवाही गरिनुपर्नेछ। उहाँले भन्नुभयो सीमावर्ती जिल्लाहरूमा वित्तीय अनुशासन सुनिश्चित गर्नु राज्यहरूको जिम्मेवारी हो। श्री शाहले कलेक्टरहरू अनि जीएसटी अधिकारीहरूलाई प्रशिक्षित गर्ने अनि केन्द्रीय प्रत्यक्ष कर बोर्ड सीबीडीटीलाई नक्कली मुद्राको सर्वेक्षण गर्ने निर्देश दिनुभयो। गृहमन्त्रीले भन्नुभयो सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई मादक पदार्थहरू अनि हतियारहरूको खतरासित जुझ्नको लागि प्रशिक्षित गर्न शिविर आयोजित गरिनुपर्नेछ अनि ती शिविरहरूमा स्थानीय पुलिस अनि बीएसएफ कर्मीहरूको उपस्थिति सुनिश्चित गर्ने निर्देश पनि दिनुभयो। बैठकको यस विषयमाथि जोड़ दिएको छ प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकार अन्तर्राष्ट्रिय सीमाहरूमा उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्नको लागि दृढ संकल्पित छन्। साथै सीमावर्ती क्षेत्रहरूको समग्र विकास अनि सुरक्षाको लागि केन्द्रीय अनि राज्य एजेन्सीहरूबीच घनिष्ठ समन्वयलाई बढ़ावा दिइरहेको छ। बैठकमा त्रिपुराका मुख्यमन्त्री माणिक शाह मुख्य सचिव जेके सिन्हा डीजीपी अनुराग धनखड़ अनि अन्य वरिष्ठ अधिकारीहरू साथै सबै आठ सीमावर्ती जिल्लाहरूका जिल्ला मजिस्ट्रेट अनि पुलिस अधीक्षक पनि उपस्थित थिए। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसित भेट गर्नुभयो। बैठकपछि श्री जयशंकरले वर्ष 2015 भूइँचालोपछि पुननिर्माण कार्यक्रम अन्तर्गत नेपाललाई 72 स्वास्थ्य सुविधाहरू अनि 12 सांस्कृतिक विरासत परियोजनाहरू वर्चुअल माध्यमद्वारा सुम्पिनुभयो। दुवै नेताहरूले दुई देशबीच व्यक्तिगत रूपले धनको लेनदेनलाई सुगम बनाउनको लागि यूपीआई समन्वयको संयुक्त रूपमा शुभारम्भ गरी दुवै नेताहरूले डिजिटल इण्डिया भाषिनी अनि काठमाण्डू विश्वविद्यालय बीच नेपालको लागि बायस फर्स्ट भाषा अनुवाद मञ्चको लागि राष्ट्रिय डिजिटल अवसंरचनाको सह निर्माणका लागि एक सम्झौता ज्ञापन आदान प्रदान पनि गरे।
1: सुरक्षा बनाए रखने के लिए मिलकर काम करना होगा। दोनों देश आवश्यकता के समय हमेशा एक दूसरे के साथ खड़े रहे हैं। पश्चिम एशिया और मध्य पूर्व में जारी संकट के बावजूद हमने नेपाल को ईंधन की सप्लाई बिना किसी रुकावट के जारी रखी है। दोनों पक्षों की ओर से इस रिश्ते को जो महत्व दिया जाता है वह हाल ही में सामने आया है।
0: अन्तर्राष्ट्रिय हवाई परिवहन संघ आईएटीएले एशिया प्रशान्त क्षेत्रभित्र उड्डयनको विकासमा भारतको महत्वपूर्ण भूमिकालाई प्रकाश पारेको छ। यस क्षेत्रमा 2044 हवाई यात्रीहरूको संख्या 4.1 अरब पुग्ने अनुमान गरिएको छ। एशिया प्रशान्त क्षेत्रका लागि आईएटीएका उपाध्यक्ष शेल्डन हीले हिजो ब्राजिलमा भन्नुभएको छ भारतले धेरै वर्षदेखि यस क्षेत्रमा उड्डयन वृद्धिमा महत्वपूर्ण योगदान दिइरहेको उहाँले भारत विश्वको सबैभन्दा छिटो बढ़दो घरेलु नागरिक उड्डयन बजारहरूमध्ये एक भएको उल्लेख गर्नुभयो। श्री हीले यो पनि टिप्पणी गर्नुभयो एशिया प्रशान्त क्षेत्रले विगत 5 देखि 10 वर्षमा बलियो वृद्धि देखेको छ र भविष्यमा यो बलियो गति कायम राख्ने अपेक्षा गरिएको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsGarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। राष्ट्रिय परीक्षण एजेन्सीले सोशियल मीडिया अनि मेसेजिङ प्लेटफर्ममा प्रसारित भइरहेको नीट यूजी 2026 पुनः परीक्षाको प्रश्नपत्रको कथित रूपमा लीक अग्रिम पहुँच वा बिक्रीसित सम्बन्धित झूठो खबरहरूको खण्डन गरेको छ। एजेन्सीले भनेको छ यी छात्रहरू अनि उनीहरूका परिवारहरूको चिन्ताको लाभ उठाउने संगठित फर्जी गिरोहहरूको काम हो। एजेन्सीले जोड़ दिँदै भनेको छ परीक्षा प्रक्रियाको निष्पक्षता पूर्ण रूप में बनिएको छ अनि उम्मीदवारहरूका लागि निष्पक्ष अनि सुरक्षित परीक्षा सुनिश्चित गर्न सबै आवश्यक सुरक्षा उपाय गरिएको छ। एजेन्सीले भनेको छ सक्रिय रूपले आपत्तिजनक च्यानलहरू खतराहरू अनि सामग्री चिन्हित गरेर सम्बन्धित प्लेटफर्म अनि साइबर अपराध अधिकारीहरूलाई तत्काल कार्यवाहीको लागि सूचना उपलब्ध गराइएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ भारतीय जनता पार्टी सरकारले प्रमुख धार्मिक स्थलहरू दक्षिणेश्वर अनि कालीघाट मन्दिरहरूमा सुविधाहरू बढ़ाउनका लागि विकास कार्य गर्नेछ। मुख्यमन्त्रीले भन्नुभयो गंगा सागर मेलालाई अन्तर्राष्ट्रिय मानकहरू अनुरूप बढ़ाउने कार्य शुरू भइसकेको छ। साथै दक्षिणेश्वर अनि कालीघाट जस्ता प्रमुख धार्मिक स्थलहरूको सुविधामा पनि सुधार गरिनेछ। पूर्व तृणमूल कांग्रेस सरकारमाथि मुख्यमन्त्रीले आरोप लगाउनुभयो विगत 15 वर्ष शहरमा पश्चिम बंगाल रोजगारका अवसरहरूको कमी अनि भ्रष्टाचारले ग्रस्त रह्यो। श्री अधिकारीले भन्नुभयो तृणमूल कांग्रेस शासनको अवधि विकासको सट्टा तुष्टिकरणको राजनीतिलाई प्राथमिकता दियो। रूसका राष्ट्रपति व्लादिमीर पुटिनले भन्नुभएको छ प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा प्रतिबन्धहरूको धम्की दिएर भारतको सम्प्रभुतालाई कमजोर बनाउने कुनै पनि प्रयास विपरीत हुनेछ। सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको अवधि प्रमुख वैश्विक समाचार एजेन्सीहरूका प्रमुखहरूसित कुराकानीमा श्री पुतिनले स्वतन्त्र निर्णय लिने अनि राष्ट्रिय हितहरूको रक्षाप्रति भारको प्रतिबद्धतामाथि जोड़ दिनुभयो। उहाँले भन्नुभयो भारतले बाहिरी दबावलाई वास्ता नगरी सदैव आफ्नो हितहरूलाई ध्यानमा राख्दै निर्णय लिएको छ। रूसमा भइरहेको वार्षिक आर्थिक मञ्चको अन्तिम दिन युक्रेनले सेन्ट पिटर्सबर्ग र त्यसको वरपरका क्षेत्रहरूमा अभूतपूर्व हमला गरेको छ। गवर्नर अलेक्जाण्डर ड्रोन्जेनले लेनिनग्राद क्षेत्रमा 140 भन्दा बढ़ी ड्रोनहरू खसालेको रिपोर्ट छ।
2: सेन्ट पीटर्सबर्ग के गवर्नर अलेक्जेंडर बेगलोव ने लोगों को अनावश्यक रूप से घरों से बाहर न निकलने की सलाह दी है। उन्होंने मोबाइल इंटरनेट सेवाओं में संभावित व्यवधान की भी चेतावनी दी है। इस बीच लेनिनग्राद क्षेत्र के गवर्नर अलेक्जेंडर ड्रोजडेंको ने दावा किया है कि शहर और उसके आसपास के इलाकों में 141 ड्रोन मार गिराए गए हैं। ये हमला ऐसे समय हुआ है जब रूस और यूक्रेन के बीच तनाव और बढ़ गया है। वहीं रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने कल यूक्रेन के राष्ट्रपति व्लादिमीर जेलेंस्की के आमने सामने बैठक के प्रस्ताव को ये कहते हुए खारिज कर दिया था कि ऐसी मुलाकात का कोई अर्थ नहीं है। पुतिन के इस बयान पर प्रतिक्रिया देते हुए यूक्रेन के विदेश मंत्री एंड्री सिबिहा ने कहा कि रूस की स्थिति आगे और अधिक कठिन हो सकती है। विश्व दर्पण के लिए समाचार कक्ष से मैं मुनीश शर्मा।
0: सेफ महिला च्याम्पियनशीप 2026 को फाइनलमा भारतले वर्तमान च्याम्पियन बंगलादेशलाई 3-1 पराजित गरेर रिकर्ड छैटौं पल्ट खिताब आफ्नो नाम गरेको छ। यो म्याच हिजो गोवाको मण्डगाउँमा खेलिएको हो। 7 वर्षपछि भारतीय महिला टीमले एकपल्ट

लेडी ट्रफी आफ्नो नाम गरेको छ। यो समाचार युट्युबमा एट एआईआर खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन भवन निर्माण अनि सम्पत्तिहरूको खरिद बिक्रीमाथि कड़ा निगरानी राख्ने आह्वान गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसित भेट गर्नुभयो। सैफ महिला च्याम्पियनशीप 2026 फाइनलमा भारतले वर्तमान च्याम्पियनशीप बंगलादेशलाई 3-1 पराजित गरेर रिकर्ड छैटौंपल्ट खिताब आफ्नो नाम गरेको छ। समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

मेरो वेबको 213.7 मिटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोतामा प्रस्तुत छ कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, 7 तारीक जूनको प्रणाम सिक्किम कार्यक्रम लिएर हामी उपस्थित भइसकेका छौं।
1: हजुर, आशा गरेका छौं सम्पूर्ण श्रोता मित्रहरूले यस आकाशवाणी गान्तोक ठूलो खोलेर सुन्दै हुनुहुन्छ होला, किनभने हामी यो कार्यक्रममा कुरा गर्ने गर्छौं आजको दिनको महत्वबारे, आजको दिन घटेका घटनाहरूबारे, अनि आजको दिन जन्मग्रहण गर्ने व्यक्तिहरूबारे, अनि पुण्यतिथि परेका व्यक्तिहरूबारे पनि। र श्रोता, आजको हाम्रो प्रणाम सिक्किम कार्यक्रमको थालनी गर्न चाहन्छौं आजको दिन पालन गर्ने एउटा दिवसबारे श्रोता समक्ष छोटो जानकारी राख्दै। श्रोता, प्रत्येक वर्ष 7 जूनको दिन संयुक्त राष्ट्र संघ अर्थात यूएनओद्वारा वर्ल्ड फूड सेफ्टी डे अर्थात विश्व खाद्य सुरक्षा दिवसको रूपमा पालन गर्ने निर्णय लिएको छ। वर्ष 2019 प्रथम पल्ट यो दिवस सारा विश्वभरि पालन गरिएको थियो। यो दिवस पालन गर्नुको मुख्य उद्देश्य नै हामीले आहारको रूपमा दैनन्दिन प्रयोग गर्ने खाना रोगमुक्त र सुरक्षित रहुन् र विश्वका नागरिकहरूले सफा र सुरक्षित आहारको सेवन गर्न सकुन् र यसप्रति जागरूक बनुन् भन्ने जागरूकता फैलाउनको लागि नै यो दिवस पालन गर्न थालिएको हो। श्रोता, हामीले खाने आहार पौष्टिक छैन, त्यसमा कुनै रोगको विषाणु छ या कुनै हानिकारक रसायन जस्तै रासायनिक पेस्टिसाइडहरूको प्रयोग गरिएको छ र अन्न उब्जाइएको छ, अनि कहीँ त्यही फ्याक्ट्रीहरूमा पनि हानिकारक रसायनहरूको प्रयोग गरेर खाद्य सामग्रीहरूको तयार गरिएको छ, जसलाई हामी सामान्य भाषामा मिसावटी खाना भनेर भन्ने गर्छौं। जस्तै अहिलेको प्रसंगमा कुरा गर्ने हो भने श्रोता, प्लास्टिकको आटा, प्लास्टिकको अण्डाको कुरा उठेको छ भने विषाक्त पेय पदार्थ र सागसब्जीहरूको पनि कुरा उठेको छ। यसरी खाना या त भनौं खाद्य सामग्रीको सेवनले मानिसहरूको स्वास्थ्यमा नकारात्मक असर हुने गर्दछ, साथै मृत्यु पनि हुने गरेको रिपोर्टले बताएको छ। संयुक्त राष्ट्र संघद्वारा जारी एक आँकडा अनुसार श्रोता, यसरी दूषित एवं हानिकारक विषाणु अनि रसायनयुक्त खाद्य सामग्रीको सेवन गरेर प्रत्येक वर्ष लगभग 60 करोड़ व्यक्तिहरू रोगी हुने गर्छन् भने विकसित र विकासशील देशहरूको कुरा गर्दा लगभग 30 लाख व्यक्तिहरूको प्रत्येक वर्ष दूषित खाना एवं पानीको सेवनले गर्दा रोगको चपेटमा परेको अनि मृत्यु हुने गरेको रिपोर्टले बताएको छ। यिनै विषयहरूलाई ध्यानमा राखेर असुरक्षित खाद्य पदार्थहरूको सेवनबाट नागरिकहरूलाई जागरूक बनाउन संयुक्त राष्ट्र संघले फूड एण्ड एग्रीकल्चरल अर्गनाइजेशन अर्थात खाद्य एवं कृषि संगठन अनि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ मिलेर यो वर्ल्ड फूड सेफ्टी डे अर्थात विश्व खाद्य सुरक्षा दिवसको रूपमा पालन गर्ने निधो गरेको हो। र वर्ष 2018 दिसम्बर महिनामा बसेको संयुक्त राष्ट्र संघको आमसभामा यो दिवस 7 जूनको दिन अर्थात आजको दिन पालन गरिने घोषणा अर्थात निर्णय गरिएको थियो। उसो त भनिएको छ, खाद्य सुरक्षा भनेको सरकार, उत्पादक र उपभोक्ता बीचको साझा उत्तरदायित्व हो। यसर्थ एकजना कृषकले आफ्नो खेतमा बीज छर्दादेखि उसले सुरक्षित उत्पादनको लागि ध्यान दिन पर्ने हुन्छ भने एकजना व्यापारी या त भनौं व्यवस्थापकले पनि सुरक्षित खाद्य आहारमा ध्यान दिन पर्ने हुन्छ, अनि जब ती खाद्य आहार उपभोक्ताहरूले उपभोग गर्छन् तबसम्मै ती खाद्य आहार सुरक्षित रहेको सुनिश्चित गरिनुपर्छ, जसले उपभोक्ताको स्वास्थ्यमा

नकारात्मक असर नगरोस्। यिनै कुराहरूलाई ध्यानमा राखेर श्रोता वर्ष 2019 आजको दिन औ भन्नु 7 जूनलाई विश्व खाद्य सुरक्षा दिवसको रूपमा पालन गर्न थालिएको हो। तपाईँले किन्नु भएको प्रत्येक सामानको म्यानुफ्याक्चर डेट अर्थात कहिले प्याकेजिङ गरिएको हो, कहिलेसम्म प्रयोग गर्न सकिन्छ त्यसबारे जानकारी लिनु साथै त्यसको मूल्य कति तोकिएको छ त्यो हेर्नु एक सचेत नागरिक र उपभोक्ताको कर्तव्य हो र आफ्नो छिमेकी विषाक्त या त भनौं प्रदूषित या त भनौं बासी खाएर अस्वस्थ भएको छ भने आफूलाई पनि त्यो दिन आइपर्दैन भन्न सकिन्न र सबैको जिम्मेवारी यो हुन्छ कि सुरक्षित औ सेफ खाद्य आहार लिने गरौं, आफ्नो खाद्य आहारप्रति सबैजना सचेत बनौं। श्रोता के तपाईँलाई थाहा छ अनसेफ फूड अर्थात असुरक्षित खानामा हानिकारक ब्याक्टेरिया भाइरस प्यारासाइट्स अर्थात केमिकल रियाक्सन पछि शरीरलाई हानि पुर्याउने विभिन्न प्रकारका पदार्थहरू उत्पन्न हुन्छन् जसले 200 भन्दा बढ़ी रोगहरू निम्त्याउँछ। प्रत्येक वर्ष असुरक्षित खाना खाएर प्राय 600 मिलियन मानिसहरू बिमार हुन्छन् र प्रत्येक वर्ष कन्टेमिनेटेड अर्थात छेडछाड गरिएको या त भनौं असुरक्षित खाना खाएर प्रत्येक वर्ष प्राय 4,20,000 मानिसहरूको मृत्यु हुने गरेको छ। श्रोता यो थियो संयुक्त राष्ट्रले 2019 आजको दिन पालन गर्न थालेको वर्ल्ड फूड सेफ्टी डे अर्थात विश्व खाद्य सुरक्षा दिवसबारे छोटो जानकारी। जानकारीपछि अब रमाइलो गरौं एउटा गीत सुनेर।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ र भर्खरै हामीले जानकारी राख्यौं वर्ष 2019 आजको दिन पालन गर्न थालिएको वर्ल्ड फूड सेफ्टी डे अर्थात विश्व खाद्य सुरक्षा दिवस बारे साथमा एउटा गीत पनि हामीले यहाँ समक्ष राख्यौं र कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छौ। विगतका दिनमा भारतमा आजको दिन घटेका केही घटनाहरूबारे जानकारी राख्दै
1: हजुर 1631 मुमताजको 14 बालकलाई जन्म दिए पश्चात मृत्यु भएको थियो आजकै दिन।
0: हजुर आजको दिन 1893 महात्मा गान्धीले दक्षिण अफ्रिकामा प्रथम सविनय अवज्ञा शुरू गरेका थिए।
1: 1989 भारतको दोस्रो उपग्रह भास्कर प्रथमको सोभियत रकेटबाट प्रक्षेपण गरिएको थियो आजकै दिन।
0: 1954 आजकै दिन जन्मेका हुन् केन्द्रीय मन्त्री जयन्ती नटराजन।
1: हजुर 2006 भारतद्वारा नेपाललाई आर्थिक पुननिर्माणको निम्ति 1 अरब रूपियाँ दिने निर्णय गरेको थियो। 2008 उत्तर प्रदेश सरकारले रसोई ग्यासमा लाग्ने 4% भ्याटलाई पूर्ण रूपमा समाप्त गरेको घोषणा गरेको थियो।
0: यसै गरी 1975 आजकै दिन जन्मिएको हुन् टीभी अनि फिल्म निर्माता एकता कपूर। उसै गरी 1974 जन्मिएको हुन् भारतीय टेनिस खेलाड़ी महेश भूपति।
1: हजुर 1974 भारतीय टेनिस खेलाड़ी महेश भूपतिको जन्म कर्नाटक बेंगलोरमा भएको भने उनलाई 1996 अर्जुन पुरस्कार तथा 26 मार्च 2011 भारत सरकारले पद्मश्रीद्वारा सम्मान जनाएको छ। 1975 एकता जितेन्द्र कपूरको जन्म भएको थियो। उनी भारतीय टेलिभिजन एवं चलचित्र निर्माता हुन्। उनी बालाजी टेलिफिल्मको क्रिएटिभ हेड एवं संयुक्त प्रबन्धन निर्देशक पनि हुन्। उनी जितेन्द्रको छोरी हुन्। उनले थुप्रै धारावाहिकहरूको निर्माण गरेकी छिन् जस्तै हम पाँच, क्यूँ की सास भी कभी बहू थी, कहानी घर घर की, कसौटी जिन्दगी के, पवित्र रिश्ता, जोधा अकबर इत्यादि। उनको बलिउडमा प्रवेश भने 2001 शुरूआतमा प्रदर्शित फिल्म क्यूँ की मैं झूठ नहीं बोलताबाट शुरू गरेकी हुन्। यसरी नै उनले रागिनी एमएमएस, द डर्टी पिक्चर, वन्स अपन अ टाइम इन मुम्बई र यसको सिक्वेल बनाएकी छिन्। जन्मकै कुरा गर्दा 1981 आजकै दिन जन्मेकी हुन् भारतीय अभिनेत्री अमृता राव। उनी हिन्दी साथै तेलुगु भाषाका फिल्महरूमा पनि काम गर्ने गर्छिन्। फिल्ममा प्रवेश 2002 अबके वर्षबाट गरेकी हुन्। यसपछि विवाह, मेहुना, वेलकम टू सज्जनपुर इत्यादि फिल्महरूमा अभिनय गरेकी छिन्।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी कुरा गर्दैछौ जन्मको। हजुर, जन्मकै कुरा गर्दा आजकै दिन जन्मदिन परेको छ विश्वको एक महान अमेरिकन एब्स्ट्रेट्रिकल एनेस्थेजियोलोजिस्ट भर्जिनिया एबगरको, जसलाई एबगर स्कोरको प्रणेता या त भनौ अन्वेषकको रूपमा विश्वले चिन्दछ। उनको जन्म आजकै दिन 7 जून 1909 न्यू जर्सी वेस्टफील्ड यूएसमा भएको हो। एबगर स्कोर भनेको श्रोता के हो भने, यो एउटा यस्तो यन्त्र हो जसले नानी जन्मनु बित्तिकै सो नानीको स्वास्थ्य सम्बन्धी सजिलै तुरन्तै जानकारी लिन सकिने एउटा यन्त्र हो। एबगर शब्दलाई स्वास्थ्य सम्बन्धित वैज्ञानिक भाषामा यसरी परिभाषित गरिएको छ, एबाट एपिरियन्स अर्थात हेर्दा कस्तो देखिन्छ, पीबाट पल्स अर्थात नानीको पल्स रेट कस्तो छ, उसै गरी जीबाट ग्रिमेन्स अर्थात अनुहारको भावभंगी कस्तो छ, उसै गरी एबाट एक्टिभिटी अर्थात नानीको चलपल कस्तो छ, अनि आरबाट रेस्पिरेशन अर्थात श्वास प्रश्वास, यसरी एबगर शब्दलाई परिभाषित गरिएको छ। आज विश्वका ती महान चिकित्सा विज्ञानका एबगर स्कोरका प्रणेता भर्जिनिया एबगरको जन्मदिन, उहाँलाई हामी सम्झना गर्छौं। हाम्रो यो कार्यक्रम मार्फत भने आज एकजना व्यक्तिको पनि जन्मदिन परेको छ, जसलाई हाम्रो मित्र श्रोताहरू ज जसले प्रकृतिसित सम्बन्धित च्यानलहरू हेर्नुहुन्छ टीभीमा, ठूला ठूला पहाड़, मरूभूमि, चट्टान, खोला नाला र सिमसार र समुद्र किनारतिर हाम फाल्दै हिँडिरहेको अनि विभिन्न किरा फटेङ्ग्रा जीव जन्तु माछा र साँपसम्म पोलेर खाँदै गरेको पनि देख्नु भएको होला। उनको जन्मदिन परेको

0: दिन हामी उनको पनि सम्झना गर्छौं यो कार्यक्रम मार्फत। फेरि जन्मकै कुरा गरौं। आजको दिन 1914 जन्मिएका हुन् भारतीय फिल्म निर्माता ख्वाजा अहमद अब्बास।
1: हजुर, प्रसिद्ध फिल्म निर्देशक, पटकथा लेखक र उर्दू लेखक ख्वाजा अहमद अब्बास पानीपत हरियाणामा जन्मिएका हुन्। उनी गन्ती गर्न सकिने लेखकहरूमा एक हुन् जसले मोहब्बत, शान्ति र मानवताको सन्देश दिएका छन्। पत्रकारको रूपमा उनले अलिगढ़ ओपिनियन शुरू गरेका हुन्। बम्बे क्रोनिकलमा उनले लामो समयसम्म संवाददाता र फिल्म समीक्षक रहे। उनको स्तम्भ द लास्ट पेज सबैभन्दा लामो चल्ने स्तम्भहरूमा मानिन्छ। यो 1941 1986 चलेको थियो। अब्बास इप्टाको सदस्य संस्थापक पनि थिए। उनी जीवनका अधिकांश कार्यहरूमा सफल रहेका थिए। उनको सुकोमल प्रेम प्रसंगको परिणाम स्वरूप मुजवती बेगमसँग विवाहको अति सुन्दर वर्णन उनको आत्मकथा आई एम नट आइल्याण्डमा गरेका छन्। यो एक सफल प्रेम विवाह थियो। भनिन्छ कि उनको सम्पूर्ण उल्लेखनीय उपलब्धिहरूपछि उनको पत्नीको सहयोग थियो। 1936 बम्बे टकीजको पार्ट टाइम पब्लिसिटीको रूपमा फिल्महरूमा आए। 1941 आफ्नो पहिलो पटकथा नयाँ संसारलाई बम्बे टकीजलाई बेचेका थिए। अब्बासको एक निर्देशकको रूपमा करियरको शुरूआत तब भयो जब इप्टाको निम्ति धरती के लाल फिल्म बनाए। यो फिल्म 1943 बंगालमा लागेको खडेरीमा आधारित थियो। 1951 नयाँ संसार नामको स्वयं कम्पनी खोले जसले अनहोनी जस्तो सामाजिक प्रासंगिकताको फिल्महरूको निर्माण गर्न थाले। ख्वाजा साहबले अति सफल फिल्म निर्माता निर्देशक राज कपूरसँग लामो साथ निभाएर आवारा, श्री 420, जागते रहो, मेरा नाम जोकर र बावी जस्ता उनको कैयौं सफल फिल्म लेखे। आरके वैनरको फिल्म हिना पनि उनकै कथामा आधारित फिल्म थियो। उनी लेखक हुनको साथसाथ अद्भुत निर्माता र निर्देशक पनि थिए। सिनेमाको ताकतको अनुभव गराउने क्षमता, रचनात्मक र ठोस सोच एक निर्देशक निर्मातामा हुँदछ। ख्वाजा अहमद अब्बासको निम्ति सिनेमा समाजप्रति एक कटिबद्धता थियो। अब्बासले यस प्रतिबद्धतालाई पूरा गरे। उनी सिनेमालाई बहुविधा कला मान्दथे जो मनोवैज्ञानिक र सामाजिक वास्तविकताको सहायताले मानिसमा बदलावको आकांक्षालाई जन्म दिन सक्दछ। अब्बास कैयौं अर्थमा अद्वितीय थिए। फिल्म छोडेर लेखन कार्यको कुरा गर्दा उनको जीवनका 5 दशकमा 73 भन्दा अधिक अंग्रेजी, हिन्दी र उर्दूमा किताबहरू लेखेका छन् र कैयौं भाषामा प्रकाशित पनि गरिएको छ। उनले पुर्याएका योगदानहरूको निम्ति थुप्रै सम्मानहरू सहित 1969 नागरिक सम्मान पद्मश्रीले सम्मान जनाएको थियो। उनको मृत्यु हार्ट अटेकको कारण 1 जून 1987 भएको थियो। उनी एक पटकथा लेखक र निर्देशकको रूपमा भारतीय सिनेमामा उनको योगदान वृहत र प्रेरणादायक छ भने एक पत्रकारको रूपमा उनको राष्ट्रवादी विचारकको एक भूमिका र दूरदर्शिताको कुनै पर्याय छैन। साहित्यको कुरा गर्दा उर्दूको एक प्रमुख लेखकको रूपमा उनको छाप अमिटनीय रहनेछ। अब्बासले जुन छाप हाम्रो मस्तिष्कमा बनाएका छन् त्यो शब्दहरूमा बयान गर्न सकिँदैन। उनले आफ्नो पछि जो रचनाहरू, किताबहरू या पुस्तक या त भनौं उनको कलम यी सबै छोडेका छन्, ती सबै हाम्रो राष्ट्रको धरोहर हुन्। त आज उनको जन्मदिनमा हामी सम्झन चाहन्छौं।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता. अब कुरा गरौं विश्वमा विगतमा घटेका घटनाहरूबारे.
1: 1692 लुई चतुर्थ फ्रान्सका राजा बनेका थिए. 1975 पहिलो विश्वकपको पहिलो म्याच भारत इंग्ल्याण्ड बीच लन्डनको लार्ड्स स्टेडियममा खेलिएको थियो, जसमा भारतको हार भएको थियो.
0: 1938 दोस्रो सिनो जापानिज युद्धको बेला चीनले जापानको सेनाहरूलाई रोक्नको लागि तयार गरेको येल्लो रिभर फ्लडको कारण प्रायः 9,00,000 मानिसहरू मारिएका थिए.
1: 1995 नर्मन थ्यागट अन्तरिक्षको कक्षामा सबैभन्दा लामो समयसम्म बसेर पहिलो अमेरिकी अन्तरिक्ष यात्री हजुर जसले यो कार्य गरेका थिए त्यो व्यक्तिको खिताब आफ्नो नाम गरेका थिए.
0: 2000 आजको दिन संयुक्त राष्ट्रले ब्लू लाइनको मार्फत इजरायल र लेबनानको सीमा छुट्याइदिएको थियो. 2001 आजको दिन लेबर पार्टीबाट टोनी ब्लेयरले बहुमत लिएर जेनरल इलेक्सन अर्थात आम चुनाव जितेको थियो भने 2013 नै आजको दिन हिमाचलमा एउटा बस दुर्घटनाग्रस्त भएपछि 18 मारिएका थिए अनि 14 घायल भएका थिए.
2: श्रुत अमेरिकी पुलिसको बर्बरताले गर्दा जर्ज फ्लोइडको मृत्युपछि यस घटनालाई कालो रंगको व्यक्तिहरूको विरूद्ध नस्लभेदी घटना मानिँदै यसको विरोध प्रदर्शन ब्ल्याक लाइभ्स म्याटर्स नामले पूरा विश्वमा हुन थालेको थियो. यसै अन्तर्गत 7 जुन 2020 दिन इंग्ल्याण्डको ब्रिस्टलमा 17 शताब्दीको दास व्यवसायी एडवर्ड कोल्स्टनको मूर्तिलाई झारिएको थियो. 7 जुन 2020 दिन विश्वभरिमा कोविड 19 ले मर्नेहरूको संख्या 4,00,000 नाघेको थियो.
0: 7 जुन 2021 दिन नितिन राकेश र जेरी विन्डलाई उहाँहरूद्वारा प्रकाशित ई बुक ट्रान्सफर्मेशन इन टाइम्स अफ क्राइसिसको लागि इन्टरनेशनल बिजनेस बुक अफ द इयर अवार्ड 2021 प्रदान गरिएको थियो.
1: यसैको साथ कार्यक्रमबाट विदा लिने समय पनि भइसकेको छ.
0: हजुर, र भोलि बिहानै यस्तै रोचक जानकारीहरूसित तपाईँहरू समक्ष हामी भेट गर्न आउने नै छौं. तबसम्मको लागि विदा.
3: घर एसी चलाते हैं, रोज वॉशिंग मशीन चलाते हैं, घर में दो दो फ्रिज हैं, फिर भी उसका बिजली बिल पता है कितना आता है? 0. मैंने पूछा तो भतीजा बोला, चाचा जी सब ऊपर वाले की दया है. मतलब सोलर पैनल की. मैंने सोचा अब तो लगवाना ही पड़ेगा.
4: पीएम सूर्य घर मुफ्त बिजली योजना, जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर.
5: हर घर सूर्य घर.
6: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं लवलीन निगम. गृहमंत्री अमित शाह ने अंतर्राष्ट्रीय सीमाओं पर वित्तीय लेन देन, भवन निर्माण और संपत्तियों की खरीद बिक्री पर कड़ी निगरानी रखने का आह्वान किया.

स्वतः अत्यन्तै जीवन्त स्वभाव पवित्रता र सत्यताको सुन्दर संगम छ जीवन। यहाँले सुन्नुभयो रुस्तम लेप्चाको आवाजमा यति मिठो कोशले। आमाको त्यो अमूल्य भाव प्रत्येक क्षणमा उनको त्यो अटुट साथ, मानौ हर घरकी लक्ष्मी, स्नेहकी सागर, त्यागकी प्रतिमूर्ति आमा, घरमा हुनुको सुन्दरता अनि नहुँदाको शून्यता, यथार्थपूर्ण आत्मिक भावलाई आलिङ्गन गरौं उनै रुस्तम लेप्चाको आवाजमा।

0: योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोतामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं अनि तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गीतिमाला। श्रोता, भनिन्छ मायाका सम्बन्धहरू गाँसिनलाई कैयौं चुनीको प्रतीक्षा रहन्छ, चाहनाले मात्र हुन्न श्रोता, खोजी पनि मानव एक परीक्षा नै बन्छ अनि बन्द हृदयले अनुभूति गर्छ त्यो माया। सुनौ मुजामित लेप्चाको आवाजमा यो कोशिश।

श्रोता सुन्नु भएको छ नेपाली आधुनिक गीतहरूको संगालो कार्यक्रम गीतिमाला। श्रोता, जीवन पनि नदी सरह छ,

हर घुम्तीमा मोडी जान्छ, चट्टान र पर्वतसँग ठोकिँदै अघि बढिरहन्छ। गहिराई देखिन्न श्रोता, मोती सहजै भेटिन्न श्रोता। संघर्षको भेल त्यो, जीवनको खेल त्यो, अनिश्चित छ। सुनो उन्जामित लेप्चाकै आवाजमा कार्यक्रम गीतिमालाको यो अन्तिम कोशेली।

श्रोता सुन्नु भएको छ विन्जामित लेप्चाको आवाजमा यो गीत कार्यक्रम गीतिमालामा ठिक 9 बजे सुन्नुहुनेछ यस केन्द्रको मुख्य समाचार।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। मतदाता नामावलीको विशेष गहन संशोधन कार्यक्रम अन्तर्गत हिजो राज्यका विभिन्न जिल्लामा गणना विवरण फारम वितरण कार्य सम्पन्न भयो। पाकिम जिल्लामा हालसम्म करिब 67% प्रगति भएको छ। जिल्लाका पाँचवटा विधानसभा निर्वाचन क्षेत्रमा रहेका 83,000 भन्दा बढ़ी मतदाता मध्ये 55,824 जनालाई फारम वितरण गरियो। सबैभन्दा बढ़ी प्रगति छुजाचेन निर्वाचन क्षेत्रमा भएको छ। यसै क्रममा नाम्ची जिल्लामा एसआईआर कार्यक्रमको आठौं दिन हिजो 7,637 गणना विवरण फारम वितरण गरियो। मतदाताको विवरण अध्यावधिक गर्ने उद्देश्यले संचालन भइरहेको घर दैलो सत्यापन र फारम संकलन कार्य आगामी 28 जूनसम्म

जारी रहनेछ। गान्तोक र मंगन जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतदाता माझ गणना विवरण फारम वितरण कार्य निरन्तर सञ्चालन भइरहेछ। सिङताम डिक्चु सड़क मार्गको मरमत कार्य शुरू हुने भएकोले आज बिहान 8 बजेदेखि 21 जूनको राति 11 बजेसम्मको निम्ति यो मार्ग सम्पूर्ण सवारी साधनका लागि बन्द गरिएको छ। जिल्ला प्रशासनको अनुरोधपछि सिक्किम पुलिसले यस मार्गमा आवागमन प्रतिबन्ध सम्बन्धी एउटा आदेश जारी गरेको छ। यस अवधिभरि यात्री तथा सवारी चालकहरूलाई रालेबाट अप्पर सामदोङ हुँदै मूल सड़कमा जोड़िने वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। मंगन जिल्लाको लाचेन स्थित थाङ्गु सेर्तो गुम्पामा 5 जूनका राति लगभग 11 बजी विद्युत सर्ट सर्किट हुँदा आगलागी भएको समाचार प्राप्त भएको छ। आगलागीबाट 1965 निर्माण गरिएको यो गुम्बामा रहेका बहुमूल्य धार्मिक सामग्री, पूजाआजा सम्बन्धित वस्तु र अन्य संरचनामा ठूलो क्षति पुगेको छ। सड़क परिवहन तथा राजमार्ग राज्य मन्त्री अजय टम्टाले सिक्किम भ्रमणका क्रममा राष्ट्रिय राजमार्ग 10 र राष्ट्रिय राजमार्ग 510 हुँदै विभिन्न पूर्वाधार तथा विकास योजनाको प्रगतिको समीक्षा गर्नुभयो। पाकिम जिल्लाको सामुदायिक भवनमा हिजो सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमद्वारा आयोजित 52 गोरेटो बिसाउने साहित्यिक कार्यक्रम सम्पन्न भयो। विधायक पामिन लेप्चाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बीबी सुब्बाले भन्नुभयो, गोरेटो बिसाउनेले साहित्य, कला र संस्कृतिका प्रतिभाहरूलाई आफ्नो सृजना प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। अवसरमा साहित्य, शिक्षा र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने 11 जनालाई सम्मान जनाइयो। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो। श्रोतामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। आउनुहोस् अब यहाँलाई हामी रमाइलो गराउनेछौ हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम चित्रांजलिमा। पहिलो कोशी लिएका छौ किशोर कुमारको आवाजमा हरे राम हरे कृष्ण फिल्मबाट।

नमस्ते श्रोता, सुन निगमको आवाजमा सजिएको यो मिठो कोसेलीसँगै कार्यक्रम चित्राञ्जली यही सिद्धिन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम बाल जगत, प्रस्तुतिमा हुनुहुन्छ राधिका शर्मा।

0: आफ्नो मन पर्दो कार्यक्रम बाल जगत पर्खेर बसिरहनु भएका ससाना बाल श्रोता तथा प्यारा प्यारा भाइ बहिनीमा न्यानो अभिवादन अनि धेरै धेरै माया। अनि म हुँ ससाना भाइ बहिनीहरूसँग रमाउन चाहने दिदी राधिका शर्मा। प्यारा प्यारा भाइ बहिनी हो कार्यक्रम बाल जगत सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोकबाट। यहाँहरूलाई थाहा नै छ कि विभिन्न कार्यक्रमहरूमा हामी तपाईँहरूलाई विभिन्न साथीहरूसँग भेट गराउने गर्दछौ, उहाँहरूका विचारहरूलाई सुनाउने गर्दछौ। आज पनि लिएर आएका छौ तपाईँहरूकै साथीका कुराकानी सँगै जान्नै पर्ने विषयमा केही कुरा है त। विषय के छ भने नि हाम्रो स्वास्थ्यलाई ध्यानमा राख्दै विश्व खाद्य सुरक्षासँग सम्बन्धित कुराहरू छ है त। शुद्ध भोजन निरोगी जीवन त प्रथममा सुन्नुहोस् तपाईँकै साथीलाई। मेरा प्यारा भाइ बहिनी हो कार्यक्रम बाल जगतमा नयाँ नयाँ साथीका कुरा सुन्ने क्रममा आज हामी माझ हुनुहुन्छ उगेन चिङपा लेप्चा। र भाइ कहाँबाट आउनु भएको छ, कसरी राम्रा कुरा सिक्दै बाल्यकाल बिताउनु हुँदैछ, कसरी आज्ञाकारी भएर विद्यार्थी जीवन बाँच्नु हुँदैछ, जिउनु हुँदैछ र कसरी आफ्ना सपनाहरू साकार पार्ने मार्गमा हुनुहुन्छ आज हामी सुन्नेछौ है त। भाइ उगेनलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: तपाईँ लुइङबाट आउनुभयो?
1: हजुर।
0: तपाईँको घरै त्यही हो कि?
1: मेरो घर त्यही हो।
0: हजुर। स्कुल चाहिँ?
1: स्कुल पनि त्यही लुइङ सिनियर सेकेन्डरी स्कुल।
0: कक्षा आठमा पढ्नुहुन्छ है?
1: हजुर।
0: र कक्षा आठमा कति विद्यार्थी हुनुहुन्छ?
1: मेरो क्लासमा चाहिँ नौजना।
0: नौजना विद्यार्थीमा चाहिँ तपाईँहरू कति चाहिँ मिलेर पढ्नुहुन्छ, कति मिलेर अरू पनि हुन्छ नि एक्टिभिटी?
1: हामी सबजना मिलेरै गर्ने ट्राई गर्छ। कति बेला त हामी गर्नु मान्दैन साथीहरू, तर पनि अब एकअर्कालाई कन्भिन्स गरेर चाहिँ हामी चाहिँ सबजना चाहिँ मिलेर टिम वर्क गर्नु मान्छौ।
0: टिम वर्क नै सबैभन्दा ठुलो कुरा हो है स्कुल हो। स्कुलमा एक्टिभिटिजहरू हुन्छन् र थुप्रै त्यस्ता एक्टिभिटिजहरूलाई हामीले सिक्दै जानुपर्ने हुन्छ र त्यसमा चाहिँ हामीले कसरी मिलेर गर्छौ भन्ने कुरा पनि सिक्दै जानुपर्ने हुन्छ नि त। र कस्ता कस्ता कुराहरू चाहिँ गर्नुहुन्छ तपाईँहरूकोमा? क्विज डिबेटहरू पनि हुन्छ होला है?
1: हजुर, क्विज डिबेट एसेम्बलीमा स्किटहरू पनि गर्छौँ हामी।
0: स्किटहरू चाहिँ कस्तो गर्नु भएको छ?
1: स्किट चाहिँ इन्भाइरोमेन्टको लागि कतिवटा स्किट गर्छ है, अन्त मैलाहरू फ्याँक्नु हुँदैन भनेर त्यो पनि गरेको छ हामीले।
0: कति राम्रो। अनि मैलाहरू फ्याँक्नु हुँदैन भनेर चाहिँ किन गर्नु, यो चाहिँ किन जरुरी छ जस्तो लाग्छ तपाईँलाई?
1: अब मैलाहरू चाहिँ हामीले सही जग्गामा फ्याँक्नुपर्छ। प्लास्टिकहरू अब बाटोतिर फ्याँकेर हिँड्नु हुँदैन, इन्भाइरोमेन्टले इफेक्ट पार्छ। अन्त मैलालाई चाहिँ हामीले जहाँनिर त्यसको फ्याँक्ने थियो छ त्यहीँ फ्याँक्नुपर्छ। अन्त त्यसलाई चाहिँ त्यसलाई जुन चाहिँ प्रकारले डिस्पोज गर्छ त्यही हिसाबले गर्नुपर्छ।
0: हजुर, पक्का पनि है। हामीले त्यति नै हो नि त गर्न सक्ने भनेको। हामीले मैला ठुल्ठुलो जीएमसीले जस्तो लगेर कहीँ फ्याँक्ने परेको छ? परेको छैन नि त होइन। सुक्खा फ्याँक्ने बेलामा सुक्खा फ्याँक्ने हो, गिलो फ्याँक्ने बेलामा गिलो फ्याँक्ने हो होइन। अनि किन चाहिँ त्यसो गर्न जरुरी छ?
1: किनभने चाहिँ प्लास्टिक सुक्खाहरू प्लास्टिकहरू भयो यिनीहरूले फ्याँक्दाखेरि चाहिँ यिनीहरूलाई डिकम्पोज हुनु चाहिँ पुरा बेसी वर्ष लाग्छ है। अन्त यिनीहरूलाई चाहिँ हामीले त्यतातिर फ्याँक्यो भने बाहिरतिर माटोतिर तिनीहरूले त्यो माटोहरूलाई इन्फेक्ट पार्छ है। अन्त त्यहाँनिर मजाको हामीले के अरे सब्जीहरू या त खेतीपाती मजाले गर्न सक्दैन।
0: राम्रो कुरा, माटोको शक्तिलाई नै मारिदिन्छ नि त प्लास्टिकले।
1: हजुर
0: है, माटोको शक्तिलाई नै मारिदिन्छ प्लास्टिकको प्रयोग अहिले भइरहेको छ। र हामीले चाहिँ त्यसलाई कम गर्न चाहिँ अलिकति के गर्न सक्छौ होला हौ?
1: प्लास्टिक कम गर्नको लागि त फर्स्टमा त प्लास्टिकै कम्ती युज गर्यो भने चाहिँ अलिक राम्रो हुन्छ। अन्त प्लास्टिक युज गर्नु चाहिँ अलिक कम गर्यो भने त प्लास्टिकहरू पनि कम्ती नै हुन्छ। अन्त प्लास्टिकहरू युज गर्यो भने पनि त्यसलाई त्यसकै ठेकारामा फ्याँक्यो भने झन् राम्रो।
0: हजुर, तपाईँहरूलाई त्यसको रियुज गर्न ओर्न पनि सिकाउनु भएको छ, पुनर्प्रयोग गर्न ओर्न पनि?
1: हजुर, प्लास्टिकहरूलाई अब फ्याँकेर कतिवटा जुन चाहिँ रियुज हुन सक्छ उनीहरूलाई रियुज रिसाइकल गर्यो भने झन् राम्रो।
0: झन् राम्रो है, अलिकति कम्ती त हुन्छ। तपाईँहरू जस्तै विद्यार्थीले चाहिँ एउटा विद्यार्थी हुँदै अर्को अर्को अर्को गर्दै धेरैले त्यसो गर्न सक्यो भने त केही हद मात्रामा हामीले धरतीलाई हामीले बचाउनै नसके पनि केही सहयोग गर्न त सक्छौ नि त। अन्त धरती छैन भने हामी हुन्छौ त?
1: धरती छैन भने त कोही हुन सक्दैन,
0: कोही हुन सक्दैन, सम्भव छ जीवन
1: छैन
0: नि। अन्त त्यही धरतीलाई नोक्सान पुर्याएर हामी खुसी हुन्छौँ है मान्छे कस्तो नि। धरतीबाट चाहिँ हामी के पाउँछौ त?
1: धरतीबाट हामीले पानी हावा हामीले हामीलाई चाहिने खानपिन सब पाउँछ,
0: सबै पाउँछौ है। हावा नै हामी धरतीबाट पाउँछौ, टेक नै हामी कानले टेकेको हुन्छौ,
1: धरतीमा
0: टेकेको हुन्छौ। हाम्रो बाँस घाँस कपास सबै त्यसरी फेरि सास फेर्ने हावा सबै नै धरतीले दिएको छ नि त अन्त धरतीलाई नोक्सान पुर्याउने हाम्रो अधिकार छ
1: छैन
0: छैन है र मान्छे चाहिँ कस्तो प्राणी हो त
1: मान्छे चाहिँ यस्तो प्राणी हो मेरो हिसाबमा चाहिँ मान्छे चाहिँ यस्तो प्राणी हो जसले चाहिँ आफ्नो पर्नेलाई चाहिँ जति बेर पनि जीवन गर्न सक्छ जसरी हामीले आफ्नो धरतीलाई नै अहिले हार्म गर्दैछ है अब त्यसरी हामी आफ्नो कोही बेला फ्यामिलीलाई पनि हार्म गर्न सक्छ त्यस्तो हुन्छ अन्त फेरि त्यही फ्यामिलीलाई फेरि हामी माया पनि गर्छ
0: हजुर मान्छे चाहिँ विवेकशील प्राणी हो नि वास्तवमा सोच्न सक्ने प्राणी हो बोल्न सक्ने प्राणी हो हाम्रोमा भाषा छ अर्कालाई बोलेर बताउन सक्छौ है आफ्नो दुःख पनि बताउन सक्छौ अरूलाई पनि बुझ्न सक्छौ नि हाम्रोमा त्यो विवेक छ नि अनि यस्तो विवेकशील प्राणीकोमा के पनि जिम्मेवारी छ भन्दा धरतीको सुरक्षा गर्ने पनि जिम्मेवारी छ
1: हजुर
0: तर गर्दैछ मान्छेले
1: गर्दैन
0: आफ्नो क्षणिक फाइदाको लागि
1: धरतीलाई नै
0: नोक्सान गर्छ अब यो रुखहरू त हामीले फलफुलहरू अहिले खान्छौ नि हामीले रोपेको खान्छौ
1: हामी अरूले रोप्छ कि आफै उनिन्छ
0: पहिला रोपिदिएको थियो र पो हामी फलफुल खान्छौ त पहिला रोपिदिनु भएको थिएन भने हामी खान पाउँथ्यौँ
1: पाउँदैनथ्यौँ
0: त्यस्तै सोच्नु पर्यो हामीले पनि रुखहरू रोप्नु पर्यो फलफुलहरू रोप्नु पर्यो है हामीले रोपिदिएको छ भने आउँदो पिढीलाई पनि त अलिकति बाँच्छौँ सास फेर्नु पर्यो स्वस्थ भएर बाँच्ने अधिकार त आउने पिढीको पनि हो राम्रा कुरा भए तपाईँसँग र स्कुलमा चाहिँ पढ्दै गर्दाखेरि चाहिँ तपाईँले यस्तै कुराहरू राम्रा कुराहरू सिक्नु हुँदै रहेछ मनपर्ने विषय चाहिँ के हो त
1: मनपर्ने विषय मलाई साइन्स
0: साइन्स मनपर्छ के के पढ्नु भएको छ साइन्समा
1: साइन्समा हामीले अहिले पढ्दै गरेको भन्ने चाहिँ फोर्स पढ्दैछ
0: फोर्स भनेको चाहिँ के हो
1: फोर्स भनेको चाहिँ जुनै चिजलाई पनि हामी तान्छ अन्त ठेल्छ जसले चाहिँ आफ्नो डाइरेक्सन आफ्नो पोजिसन बदलिन्छ
0: मोसन चाहिँ फोर्स अगाडि आउँछ कि पछाडि आउँछ
1: मोसन चाहिँ जाने हामीले फोर्स लगाउँदैछ उसको अपोजिटमा आउँछ
0: अनि तपाईँले फोर्स पढ्नु हुँदैछ भनेपछि फिजिक्स
1: हजुर
0: फिजिक्स पढ्नुहुँदैछ बायोलोजी केमिस्ट्रीमा चाहिँ के पढ्नु हुँदैछ
1: बायोलोजी केमिस्ट्रीमा चाहिँ हामीले अस्ति भर्खर एसिड बेस एन्ड सल्टहरू पढ्यो
0: केमिस्ट्रीमा त्यो पनि अलिकति के बुझ्नु भएको छ भनिदिनुहोस् न
1: एसिड बेस
0: ठिकै छ केमिस्ट्रीको तपाईँलाई आएन भने के छैन बायोलोजीमा के पढ्नु हुँदैछ
1: बायोलोजी त हामीले स्टार्ट त गरेको छैन तर स्टार्ट गर्न आँटेको छ हामीले बायोलोजी
0: सेभेनतिर चाहिँ के पढ्नु भयो सिक्स सेभेनतिर चाहिँ
1: बायोलोजीमा चाहिँ हामीले अब फुल या प्लान्टहरूलाई चाहिँ आफ्नो खाना कसरी बनाउँछ
0: अन्त
1: प्लान्टहरूले चाहिँ आफ्नो खाना फोटोसिन्थेसिसद्वारा बनाउँछ है
0: के के काम आउँछ फोटोसिन्थेसिसमा
1: फोटोसिन्थेसिसमा प्लान्टले घामको शक्ति लिन्छ कार्बन डाइअक्साइड लिन्छ अन्त त्यो मिलेर पानी पनि लिन्छ अन्त त्यसरी
0: अन्त त्यो प्लान्टले सानो सानो हावा लिने हावा फ्याँक्ने है एकदम सानो सानो पोर अथवा छेड हुन्छ नि
1: हजुर
0: त्यसलाई के भनिन्छ
1: त्यसलाई चाहिँ स्टोमाटा भनिन्छ
0: स्टोमाटा भनिन्छ अनि त्यो पातमा हुने एउटा ग्रिन पिगमेन्टलाई के भनिन्छ
1: त्यसलाई चाहिँ क्लोरोफिल भन्छ
0: है
1: क्लोरोफिल
0: अब एउटा सानो बिउलाई बिजन भएर उम्रिनको लागि
1: पानी चाहिन्छ घाम चाहिन्छ अन्त राम्रो माटो पनि चाहिन्छ
0: माटो पनि चाहिन्छ है तपाईँलाई राम्रोसँग याद रहेछ प्लान्टको त फोटोसिन्थेसिस पनि याद रहेछ है प्लान्टको पार्टहरू त तपाईँ सानो सानो भाइ बहिनीहरूलाई पनि याद भइहाल्छ होइन अरू चाहिँ के पढ्नु भएको छ अरू चाहिँ के याद छ तपाईँलाई
1: अरू चाहिँ प्लान्टले आफ्नै जस्तो अर्कोलाई चाहिँ कसरी बनाउँछ है त्यसमा चाहिँ दुईजनाको रिप्रोडक्टिभ पार्ट हुन्छ है अन्त त्यो चाहिँ त्यहाँबाट चाहिँ एन्थरहरू चाहिँ जब मेलको त्यो मेल रिप्रोडक्टिभ पार्टबाट एन्थर चाहिँ जब फिमेल रिप्रोडक्टिभ पार्टमा जान्छ है त्यति बेला चाहिँ त्यहाँबाट चाहिँ त्यो फ्युजन भएर चाहिँ ग्यामेट्स हुन्छ अन्त त्यहाँदेखि चाहिँ ओभरी बनिन्छ अन्त त्यहाँबाट अर्को पिच बनिन्छ अनि त्यहाँदेखि चाहिँ तिनीहरू जस्तै अर्को बनिन्छ
0: तपाईँले अब प्लान्टको बारेमा धेरै थोरै जान्नु भएको रहेछ है र सनलाइट चाहिँ यति महत्वपूर्ण छ एउटा सानो बिउलाई बिजन भएर उम्रिन पनि महत्वपूर्ण छ एउटा रुख पातलाई खाना बनाउन पनि महत्वपूर्ण छ मान्छेको लागि पनि महत्वपूर्ण छ सनलाइट चाहिँ के हो त तपाईँले जान्दाखेरि चाहिँ
1: सनलाइट चाहिँ हाम्रो लागि चाहिँ एउटा एनर्जी हो जसले चाहिँ हामीलाई डेली लाइफमा पुरा हेल्प गर्छ है सन छैन भने हामी पनि छैन जतिकै
0: अवश्य पनि घाम बिना चाहिँ पृथ्वीमा जीवन सम्भव छ
1: छैन
0: केही पनि हामीले रुखपात भनौँ किरा फटेङ्ग्रा भनौँ मानिस भनौँ केही सम्भव छ सम्भव छैन र एउटा हामीले पानी फेरि पिउने पानी पाउनको लागि पनि के को सहयोग चाहिन्छ हामीलाई घामको चाहिन्छ नि त कसरी चाहिन्छ
1: अब त्यो चाहिँ घामले चाहिँ जब खोला समुद्रहरूबाट चाहिँ त्यसलाई तताएर चाहिँ त्यहाँबाट त्यसको वाटर भेपर बनाएर निकाल्छ है अन्त त्यो चाहिँ जब माथि आकाशमा जान्छ अन्त त्यो चाहिँ अन्त त्यो चाहिँ बादमा जब त्यो पुरा चिसो हुन्छ त्यहाँदेखि त्यो बनेर फेरि पानी नै बनेर आउँछ त्यहाँदेखि फेरि त्यही साइकल भइरहेछ वाटर साइकल हुन्छ त्यहाँदेखि चाहिँ पानी हाम्रो धरतीमा छ
0: त्यसरी नै छ है सूर्य बिना केही पनि सम्भव छैन राम्रा कुराहरू भए तपाईँबाट धेरै ज्ञान गुणका कुराहरू साथीहरूले सुन्नुपर्ने कुराहरू पनि भए धरती बचाउका कुरा पनि भए है कसरी मैलालाई थानको गर्नुपर्ने कसरी गिलो मैला म्यानेज कसरी गर्नुपर्ने होइन छुट्यो ल्याउनु कसरी छुट्याएर चाहिँ फ्याँक्नु पर्ने भन्ने कुरा पनि भए राम्रा कुराहरू भए ज्ञान गुणका त्यसो भने यस खुसीमा एउटा कथा सुनिदिउँ न त तपाईँ आफ्नै साथीहरूलाई एउटा कथा सुनाइदिनु हुन्छ
1: हुन्छ कथा चाहिँ एउटा चिल अन्त एउटा बिटलको बारेमा हो है अन्त अन्त चाहिँ त्यहाँनिर चाहिँ बिटल हुन्छ है अन्त बिटलको चाहिँ एउटा साथी हुन्छ त्यो चाहिँ एउटा खरगोश हुन्छ है त्यसको साथी चाहिँ अन्त बिटल र खरगोश एकदम पक्का साथी हुन्छ है दुईजना चाहिँ दुईजना जस्तो पनि वेदर हुन्छ एकअर्का हिँडी बस्छ है घुम्छ है रमाइलो गर्छ अन्त एक दिन चाहिँ जब त्यो बिटल र त्यो खरगोश चाहिँ बसिरहेको हुन्छ है उनीहरूको माथिबाट चाहिँ एउटा ठुलो साय जस्तै अचानक आउँछ है उनीहरूले चाहिँ माथिबाट हेर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा चिल हुन्छ अन्त त्यो चिललाई देख्दा चाहिँ उनीहरू हल्का डराउँछ पनि है अन्त त्यो चिलले चाहिँ अब एकछिन माथि उठ्छ त्यहाँदेखि चाहिँ त्यो आएर चाहिँ त्यो खरगोशलाई चाहिँ उठाएर लान्छ है त्यहाँदेखि चाहिँ त्यो बिटलले चाहिँ भन्छ कि मेरो यो साथीलाई छोडिदिनु है उसले केही गरेकै छैन तर त्यो इगलले चाहिँ फेरि फर्केर भन्छ कि तिमीले चाहिँ मेरो काममा चाहिँ कसरी दखल दिन सक्छौ म चाहिँ ठुलो भगवानको साथी जस्तै हो अन्त तिमीले चाहिँ मेरो काममा आउने तिम्रो केही हक छैन भन्छ अन्त त्यहाँदेखि चाहिँ त्यो जुन चाहिँ खरगोश हुन्छ हो त्यसलाई चाहिँ टाउको चुट्टाइदिन्छ है जिउ पनि अलग पारिदिन्छ अन्त उसको टाउको चाहिँ उसलाई खाइदिन्छ अन्त जिउ चाहिँ भुइँमा फ्याँकिदिन्छ है अन्त त्यहाँदेखि चाहिँ अब बिटललाई पुरा अब मन पनि दुख्छ उसको साथी मैले है अन्त त्यहाँदेखि चाहिँ बिटलले चाहिँ त्यहाँ अब त्यो फैसला लिन्छ कि त्यो इगललाई चाहिँ सबक सिकाउने भनेर अन्त त्यो सबक सिकाउनुको लागि चाहिँ इगलको घोसला घोच्न चाहन्छ है त्यसले अन्त जुन चाहिँ त्यो खरगोश मरेको थियो अन्त त्यहाँबाट जुन चाहिँ खुन थियो नि खुन त्यो चुन्छ चुको खुनलाई चाहिँ त्यसले पिछा गर्दै जान्छ है अन्त त्यही पिछा गर्दाखेरि चाहिँ त्यो चिलको चाहिँ घोसला भेटाउँछ अन्त जब त्यो चिल चाहिँ खाना लिनु जान्छ नि त्यति बेला चाहिँ त्यो बिटल चाहिँ त्यहाँ बिस्तारै जान्छ है अन्त त्यहाँ जुन चाहिँ त्यसको अन्डाहरू हुन्छ हो त्यहाँबाट एउटा अन्डा झराइदिन्छ अन्त त्यहाँदेखि जब इगल फर्केर आउँदै गरेको हुन्छ बिटलले चाल पाउँछ अन्त त्यो बिटल

0: चाहिँ अब लुक्छ त्यहाँदेखि त्यसले भन्छ यो कसले गर्यो होइन, मेरो अन्डाहरू चाहिँ यहाँ सुरक्षित छैन, म कुनै टाढो जग्गा जानुपर्ने रहेछ भन्छ होइन। त्यो इगल उड्छ अन्त त्यहाँदेखि चाहिँ त्यो बिटलले अनि त्यसलाई बदला लिनु थियो, त्यसले गर्दाखेरि त्यो इगलको पिछाडि जान्छ। त्यहाँदेखि जाँदा जाँदा जाँदै चाहिँ त्यो चाहिँ भगवानकोमा जान्छ, देशको भगवानकोमा। अन्त त्यसलाई लाग्छ कि त्यसले चाहिँ भगवानको त्यहाँ त्यसले आफ्नो अन्डाहरू राख्यो भने त्यो सुरक्षित हुन्छ होला भन्छ। अन्त त्यो त्यसलाई पिछा गर्दै गर्दै गर्दै गर्दै आफ्नो जग्गादेखि पुरा टाढो आइपुग्छ। त्यो बिटलले चाहिँ अब त्यसलाई सबस चिकाउनु थियो, त्यसले गर्दा त्यो जुन चाहिँ चिलले चाहिँ त्यो भगवानको काखमा त्यसको अन्डा राखिदिएको हुन्छ हो, त्यसलाई पनि त्यसले फुटाउने भन्छ है। अन्त त्यहाँदेखि चाहिँ त्यो बिटलले चाहिँ मैला हुन्छ, कम्ती मैला हो, त्यो मैला चाहिँ त्यो भगवानको जिउमा फ्याँकिदिन्छ है। त्यो मैलालाई हटाउँदाखेरि चाहिँ हल्का हातले त्यो मैलालाई पुछ्दाखेरि चाहिँ त्यो इगलको जुन चाहिँ अन्डा छ हो त्यो पनि झरेर फुट्छ। इगलले पनि चाल पायो कि अब मेरो अन्डा चाहिँ कतै पनि सुरक्षित छैन, न त भगवानकोमा न त आफ्नै घोसलाकोमा भनेर चाहिँ हुन्छ। के सिकाउँछ भन्दाखेरि चाहिँ यो कहानीबाट कि हामीले जे नराम्रो काम गर्छ हो त्यो आफ्नो आफ्नोमै फर्केर आउँछ, जे राम्रो काम गर्छ त्यो पनि आफ्नो आफ्नोमा फर्केर आउँछ।
1: हामीले जस्तो कर्म गर्छौँ त्यस्तै हामीले त्यसको परिणाम पाउँछौँ भनिन्छ नि त है। र हामीले जतिसुकै पूजा गरे पनि कर्म राम्रो गरेको छैनौँ, अर्कोलाई दुःख दिएको छौँ र यता हामीले पूजा आजा गर्यौँ भने त्यसको केही पनि फल भएन नि त। हामीले ईश्वर मानेर अरूलाई नराम्रो गर्छौँ यदि भने त हाम्रो राम्रो व्यवहारमा नै ईश्वर लुकेको हुन्छ भनिन्छ नि त। त्यो सबक पनि पाइन्छ र तपाईँबाट यति राम्रा राम्रा कुराहरू भए तपाईँलाई पढ्दै जाँदा चाहिँ पछि के हुन मन छ?
0: मलाई चाहिँ क्रिकेटर टिमहरू त म त अहिलेसम्म खेलेको छैन, तर स्कुलतिरै भएको छ टुर्नामेन्टहरू, हो त्यो चाहिँ
1: खेल्नुहुँदैछ
0: स्कुलभित्रै हुन्छ।
1: स्कुलभित्रै अन्त तपाईँले मौका पाउनुभयो भने त यहाँ बाजुर स्टेडियममा कोही बेला उयो गरिन्छ, अन्त त्यहाँदेखि यहाँ एसोसिएसन पनि छ होइन, तपाईँले त्यतातिर कतै मौका पाउनुभयो भने बस्ने अनि खेल्ने नि त
0: है।
1: ठाउँमा धेरै प्र्याक्टिस गर्नुपर्छ, धेरै पुग्नको लागि निम्ति आफ्ना खुसीका निम्ति मात्रै खेल्नुहुन्छ भने त्यो त तपाईँले जीवनभरि खेल्न पाइहाल्नुहुन्छ होइन। अनि अब क्रिकेट खेल्न मन छ तपाईँलाई, हरेक नानीहरूलाई खेल्न त सबैलाई मन हुन्छ नै हुन्छ, वातावरण एउटा बनिनु पर्यो, त्यसको निम्ति एउटा इन्भाइरोमेन्ट बनिनु पर्यो नि त खेल खेल्नको निम्ति। हरेक दिन प्र्याक्टिस गर्ने हुनु पर्यो ठाउँ होइन, अन्त आफ्नो घरमा समय हुनु पर्यो। तपाईँको घर परिवार चाहिँ कस्तो हुनुहुन्छ, को को हुनुहुन्छ?
0: मेरो घरमा चाहिँ मम्मी हुनुहुन्छ, मेरो आप्पा हुनुहुन्छ, अन्त मेरो ठुलो दिदी हुनुहुन्छ, दुईजना ठुलो दिदी, एउटा चाहिँ घरमै हुनुहुन्छ, अन्त अर्को ठुलो दिदी चाहिँ काम गर्नुहुँदैछ अहिले। अन्त मेरोसँग चाहिँ मेरो सँगैको बहिनी जुडुवा बहिनी छ, अन्त हामी चाहिँ घरमा बस्छ।
1: घरमा तपाईँ जुडुवा बहिनी पनि क्लास एटै हो?
0: हजुर मसँगै।
1: अन्त कति दाजु बहिनीको बेला बेला तत्तमा पनि पर्छ?
0: हजुर झगडा अब हुनैपर्छ, तर फेरि बादमा अब यस्तो हुँदैन कि झगडा भयो कहिले बोल्दिनँ त्यस्तो हुँदैन,
1: त्यस्तो त हुँदै हुँदैन नि, झगडा भएन त्यो त झगडा पनि होइन नि
0: तपाईँहरू।
1: के कुरामा झगडा पर्छ र?
0: अब झगडा त ठुलो कुरामा हुँदैन, खालि सानसानो कुरामै झगडा भइरहेको
1: हुन्छ। एउटा तपाईँहरूले त्यो एउटा मेमोरी बनाएको मात्रै हो, पछि गएर हामी यसरी पनि झगडा पर्थ्यौँ है भनेर हाँस्ने मात्रै हो। तपाईँको बोलीचाली तपाईँको है कुराहरू तपाईँले बताउनु भएको सुन्दाखेरि तपाईँलाई घरको संस्कार एकदम राम्रो छ भन्ने देखिरहेको छ नि त, तपाईँलाई आमा बाबाले एकदम राम्रो कुरा सिकाउनु भएको छ है भन्ने कुरा देखिरहेको छ होइन। र त्यसले गर्दाखेरि यो कुरालाई तपाईँले नछोड्ने, अलिक ठुलो भएपछि म जान्ने भए नि भनेर यो कुराहरू नत्याग्ने हस्। यही कुराले मान्छेलाई के बनाउँछ?
0: सफल
1: बनाउँछ, ठुलो बनाउँछ, राम्रो मान्छे बनाउँछ होइन। र यो कुरा चाहिँ आमा बाबाले भनेका कुराहरूलाई तपाईँले लिनु हुँदो रहेछ भन्ने कुरा देखिरहेको छ, र यो लिने क्रमलाई चाहिँ नछोड्ने। बाबा आमाको एकदम मनको सन्तोक पनि त्यसैमा हुन्छ। नानीले आफूले भनेको मानेन भने बाबा आमाले नभन्नु होला, तर कतै मन त दुख्छ। तर तपाईँले बाबा आमाले भनेको कुरा मानिदिनु भयो भने बाबा आमालाई कुनै तपाईँकोबाट ठुलो गिफ्ट पनि चाहिँदैन, त्यही नै गिफ्ट हुन्छ। अन्त तपाईँले मानेको कुरा नै बाबा आमाको लागि परम सन्तोष हुन्छ, सन्तोक हुन्छ होइन, आनन्द हुन्छ, उहाँहरू स्वस्थ भएर बाँच्न सक्नुहुन्छ। तपाईँले आज यतिका राम्रा कुराहरू बताउनु भयो, अब जाँदा जाँदै एउटा मिठो गीत सुनाउनुहुन्छ कि?
0: हजुर, नेपाली गीतै मायाको गीत जस्तै छ गाजो।

0: गीत पनि है तपाईहरु जस्तो साथीलाई मन पर्ने सुनाउनु भयो आफ्नो आफ्नो हुन्छ गीत र तपाईहरुलाई अहिले यस्तै गीत मन पर्छ र तपाईहरु जस्तो साथीहरुलाई मन पर्ने गीत गाइदिनु भयो र तपाईकाबाट यतिका राम्रा कुराहरु पनि हामीले सुन्न पायौं अनि ज्ञानगुणका कुराहरु पनि सुन्न पायौं तपाईको जुन क्रिकेटर बन्ने सपना छ त्यो सपनालाई तपाईको पूरा गर्ने वातावरण मिलोस् शुभकामना दिन चाहन्छौं अनि धेरै धेरै धन्यवाद दिदै तपाईलाई यहाँबाट बिदा दिन्छु हुन्छ
1: धन्यवाद
0: धन्यवाद

सुन्नुभयो नि भाई उगेन जिङपाका कुराकानीलाई, राम्रा थिए है। उहाँले लेप्चा भाषा बोल्ने हुनाले नेपाली भाषा बोल्न गाह्रो भइरहेको थियो, तर कुराहरू भने कति राम्रा थिए। अब एउटा सुन्दर गीत तपाईँहरूलाई सुनाउँछु है।

सुन्नु भने गीत पनि रमाइलो त पक्कै लाग्यो होला। अब एउटा आग्रह पनि छ है, जो हामीले पहिले पनि तपाईँहरूलाई गर्दै आएका छौँ, त्यो के भने नि, तपाईँलाई बाल जगत कस्तो लाग्यो, प्रतिक्रिया पठाउनु होला भनेर हामीले वाट्सएप नम्बर दिइरहेका छौँ। 9434711196 वाट्सएप नम्बर रहेको छ। अनि खुसीको कुरा चाहिँ के छ भने नि भाइ बहिनी हो, यसपल्ट एउटा सुन्दर प्रतिक्रिया पनि हामी माझ आएको छ है त, रिनाक पूर्व सिक्किमबाट अम्बिका पोखरेलको। तपाईँले बाल बालिकालाई मौका दिनुभएको देख्दा अत्यन्तै खुसी लागेर आउँछ। नानीहरू भित्र सकारात्मक कुराहरू बनाइराख्न हौसला भर्ने काम गरेको छ कार्यक्रम बाल जगतले। अहिले घरि नानीहरूमा पोजिटिभिटी बनाइराख्न एउटा चुनौती बनेको छ र यस्तो बेलामा कार्यक्रमले धेरै सहयोग गरेको हामीले पाइरहेका छौँ। बधाई एवं शुभकामना छ आकाशवाणी गान्तोकलाई भनेर लेख्नु भएको छ, धन्यवाद छ। अम्बिका पोखरेलज्यू, यति ठूलो विश्वास गर्नुभएको रहेछ, हामी कोसिस गर्नेछौ कि तपाईँको विश्वास कायम राख्ने। हामीलाई यसरी नै प्रेम र विश्वास तपाईँ गर्दै रहनुहोला। फेरि पनि धन्यवाद हजुरलाई।

त्यस मिठो प्रतिक्रिया पछि नि भाइ बहिनी हो अब भने सुनाउन लागेकी छु है जानकारी मूलक कुराहरू विषय छ शुद्ध भोजन निरोगी जीवन तपाईहरूलाई थाहा छ भाइ बहिनी हो मानव जीवनको सबैभन्दा ठूलो धन नै स्वास्थ्य हो नि स्वस्थ शरीर र प्रफुल्लित मन बिना संसारका अन्य भौतिक सुख सुविधाहरू कुनै अर्थ राख्दैनन् हाम्रो पूर्वीय दर्शनले पहिलो सुख निरोगी काया भनेर यसै तथ्यलाई आत्मसात गरेको पाइन्छ स्वास्थ्यलाई निरन्तर ऊर्जावान र सबल राखिराख्नका निम्ति सबैभन्दा महत्वपूर्ण भूमिका हाम्रो आहारको हुँदछ त्यसैले भनिएको छ नि जस्तो अन्न त्यस्तै मन भनेर जस्तो पानी त्यस्तै बाणी भनेर हरेक वर्ष जुन सातमा अथवा आजकै दिन मनाइने विश्व खाद्य सुरक्षा दिवस वर्ल्ड फूड सेफ्टी डे ले पनि खाद्य सुरक्षा र शुद्ध भोजनको यसै गम्भीरतालाई विश्वव्यापी रूपमा उजागर गर्दछ है भाइ बहिनी हो सुरक्षित र पौष्टिक आहार हरेक नागरिकको मौलिक अधिकार मात्र होइन यो समय मानव सभ्यताको आरोग्य र समृद्धिको आधार स्तम्भ पनि बनेको छ भोजन र स्वास्थ्यको सम्बन्ध कस्तो रहन्छ त भन्दा नि भाइ बहिनी हो जानिराखौं है त हाम्रो शरीर एउटा मन्दिर जस्तै हो भोजन यसलाई सञ्चालन गर्ने इन्धन अथवा ऊर्जा हो जब हामी शुद्ध सात्विक र सन्तुलित भोजन ग्रहण गर्छौं नि तब शरीरका कोषहरूले नवजीवन पाउँदछन् रोग प्रतिरोधात्मक क्षमता इम्युनिटी बलियो हुन्छ र मस्तिष्कले सही दिशामा कार्य गर्न सक्छ आधुनिक चिकित्सा विज्ञान र प्राचीन आयुर्वेद दुवैले नि के कुरामा जोड़ दिएका छन् भन्नुहुन्छ भने नि भाइ बहिनी हो हामी जे खान्छौ हाम्रो स्वास्थ्यको रूपरेखा त्यस्तै बन्छ रे आज विश्वभरि फैलिएका नसर्ने रोगहरू जस्तै मधुमेह उच्च रक्तचाप मुटुको समस्या क्यान्सरको मुख्य जड़ चाहिँ नि अस्वस्थकर खाना र मिसावटयुक्त खानपान नै हो भनेर विज्ञहरूले बताउँछन् है त बजारमा पाइने अत्यधिक रसायनयुक्त जंक फूड र अस्वच्छ तरिकाले तयार पारिएका खाद्य पदार्थले खाने बित्तिकै जिब्रोलाई स्वाद त दिन्छ तर दीर्घकालीन रूपमा शरीरलाई रोगहरूको घर बनाइदिन्छ त्यसैले निरोगी जीवनको यात्रा भान्साको सुधार र भोजनको शुद्धताबाटै शुरू हुँदो रहेछ है त हामी कति मूर्ख छौ है यस्ता कुराहरू जानेर पनि कोही बेला नजानेको जस्तो गर्छौ खाद्य सुरक्षा चाहिँ उत्पादनदेखि लिएर हाम्रो पकाउने भाँडा अनि खाने थालसम्म हुनु पर्यो नि त विश्व खाद्य सुरक्षाको मूल मन्त्र नै खेतदेखि थालीसम्मको शुद्धता भन्ने हुँदो रहेछ साँचो अर्थमा खाद्य सुरक्षित हुनु भनेको अन्नको उपलब्धता मात्र हुनु होइन उपलब्ध अन्न विषादी रहित स्वच्छ र पोषक तत्वले भरिपूर्ण हुनु पनि रहेछ भाइ बहिनी हो आजको आधुनिक युगमा खाद्य सुरक्षालाई कस्ता कस्ता पक्षबाट हेर्न जरुरी छ भन्दा नि त्यो पनि हामीले जान्न अति आवश्यक छ है त प्राकृतिक र जैविक उत्पादन अर्ग्यानिक फार्मिङ हुनुपर्छ बाली नालीमा अत्यधिक रासायनिक मल र कीटनाशक औषधिको प्रयोगले माटोको उर्वर शक्ति मात्र नष्ट गरेको हुँदैन यसले हाम्रो भोजनलाई पनि विषाक्त बनाउँदै लगेको हुन्छ तसर्थ नि अर्ग्यानिक र रैथाने खेती प्रणालीलाई प्रोत्साहन दिनु आजको आवश्यकता भएको छ स्वच्छता र भण्डारण कसरी कायम गर्ने त भन्दा नि खाद्य सामग्रीको संकलन भण्डारण र ओसार पसारका क्रममा हुने लापरवाहीले गर्दा ब्याक्टेरिया भाइरस र फंगस जस्ता हानिकारक सूक्ष्मजीवी कीटाणुहरू भोजनमा प्रवेश गर्दछन् उचित भण्डारण र सफाईले भोजनलाई सड्न र प्रदूषित हुनबाट जोगाउँछ र स्वच्छ अन्न खान पाइन्छ मिसावटको अन्त्य चाहिँ कसरी गर्ने त के उपाय छ त

0: मिसावट बिनाको चिज पाइन्छ त अहिले भन्दा नि भाइ बहिनी हो बजारमा पाइने खाद्यान्नमा हुने मिसावट र अखाद्य रंगहरूको प्रयोग मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको छ है त हामीलाई रंगी चंगी चिजहरू खान मन लाग्छ नि कति हानिकारक हुँदो रहेछ है उपभोक्ता स्वयं सचेत हुनुका साथै राज्यका नियमनकारी निकायहरूले यसमा कड़ा निगरानी राख्नु नै आजको आवश्यकता देखिन्छ त्यो त हाम्रा तर्फबाट नहुने पनि रहेछ होइन त निरोगी जीवन जिउनका लागि हामीले आफ्नो दैनिक खानपानमा केही सामान्यतया तर महत्वपूर्ण परिवर्तन ल्याउन भने सक्छौ सन्तुलित आहारको छनौट गर्नुपर्छ है हामीले आफ्नो भोजनमा कार्बोहाइड्रेट प्रोटिन भिटामिन र खनिज पदार्थको सही सन्तुलन मिलाउनुपर्छ हरियो सागसब्जी ताजा फलफूल गेडागुडी रेसादार अथवा फाइबर रिच खानालाई प्राथमिकता दिनुपर्छ स्थानीय र मौसमी फलफूल खाने गर्नुपर्छ जुनसुकै मौसममा पाइने कोल्ड स्टोरका पुराना खानेकुरा भन्दा नि आफ्नो क्षेत्रमा स्थानीय रूपमा उत्पादित र मौसम अनुसारका फलफूल एवं तरकारी धेरै लाभदायक र ताजा हुन्छन् र त्यो ट्याग लागेको आइफल भन्दा नि भाइ बहिनी हो आफ्नै बारीमा फलेको नस्पाती चाहिँ धेरै स्वादिष्ट र एकदमै पोषणयुक्त हुँदो रहेछ है त यसबाट हामीले जान्यौं नि त हाम्रा वरिपरि पनि त फल्छन् आरू आरुचा नस्पाती मेल इत्यादि इत्यादि तिनै खान पनि त सकिन्छ होइन र अनि संस्कारयुक्त खाना खान पर्ने रहेछ भोजन गर्दा शान्त र प्रसन्न चित्त हुन आवश्यक रहेछ खुसी भएर खानु पर्दो रहेछ पोक्क रिसाएर मोबाइल हेर्दै खानु हुँदैन रहेछ हतारमा वा टिभी मोबाइल हेर्दै खानुको सट्टा नि हामीले राम्ररी चपाएर खाँदा भोजन सजिलै पच्छ र शरीरले पूर्ण ऊर्जा प्राप्त गर्दछ यी कुराहरू त हामीले झन् एकदमै जान्नु पर्ने रहेछ होइन त पानीको शुद्धता हुन आवश्यक छ भोजन जत्तिकै महत्वपूर्ण पानीको शुद्धता पनि हो पर्याप्त मात्रामा स्वच्छ र उमालेको पानी पिउनाले शरीरका हानिकारक तत्वहरू टक्सिन्स बाहिर निस्कन्छन् शुद्ध भोजन निरोगी जीवन केवल एउटा नारा मात्र होइन है यो त जीवन जिउने एउटा उत्कृष्ट कला र संस्कार हो विश्व खाद्य सुरक्षाको लक्ष्य तब मात्र पूरा हुन सक्छ जब राज्य स्तरबाट दिगो कृषिको विकास हुनेछ र व्यक्तिगत स्तरबाट आहार विहारमा चेतना आउनेछ हामीले आज खाने भोजनले नि हाम्रो भोलिको स्वास्थ्य निर्धारण गर्छ है त तसर्थ प्रकृतिको नजिकमा रहेर शुद्ध ताजा र सात्विक आहार अपनाऊ जिब्रोको क्षणिक स्वाद भन्दा शरीरको दीर्घकालीन स्वास्थ्यलाई रोजौं स्वस्थ नागरिक नै सबल समाज र समृद्ध राष्ट्रका मेरुदण्ड हुन् यो हामीले जान्न आवश्यक छ आउनुहोस् खाद्य सुरक्षा प्रति सजग बनौ र शुद्ध भोजनका माध्यमबाट निरोगी एवं दीर्घायु जीवनको निर्माण गरौं है हामी पनि त प्यारा प्यारा भाइ बहिनी हो यस्तै यस्तै छोटा मिठा र लाभदायक जानकारीहरू सुन्नका निम्ति मनोरञ्जन लिनका निम्ति शिक्षा पाउनका निम्ति सुन्दै रहनुहोला कार्यक्रम बाल जगत जो प्रत्येक आइतबार बिहान 9:30 बजी आकाशवाणी गान्तोकबाट प्रसारण हुने गर्दछ 103 मेगाहर्ज एफएम कञ्चनजंघा मार्फत पनि सुन्न सक्नुहुनेछ अनि न्यूज अन एआईआर मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ है त आजलाई पनि कार्यक्रम समाप्त गर्ने संकेत समयले दिइसकेको छ फेरि भेट्नेछौ अर्को आइतबार दिनुस् बिदा नमस्कार
1: श्रोता सुन्नुहुनेछ यस केन्द्रको मुख्य समाचार।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। मतदाता नामावलीको विशेष गहन संशोधन कार्यक्रम अन्तर्गत हिजो राज्यका विभिन्न जिल्लामा गणना विवरण फारम वितरण कार्य सम्पन्न भयो। पाकिम जिल्लामा हालसम्म करिब 67% प्रगति भएको छ। जिल्लाका पाँचवटा विधानसभा निर्वाचन क्षेत्रमा रहेका 83,000 भन्दा बढ़ी मतदाताहरू मध्ये 55,824 जनालाई फारम वितरण गरियो। सबैभन्दा बढ़ी प्रगति छुजाचिन निर्वाचन क्षेत्रमा भएको छ। यसै क्रममा नाम्ची जिल्लामा एसआईआर कार्यक्रमको आठौं दिन हिजो 7,637 गणना विवरण फारम वितरण गरियो। मतदाताको विवरण अध्यावधि गर्ने उद्देश्यले सञ्चालन भइरहेको घर दैलो सत्यापन र फारम संकलन कार्य आगामी 28 जूनसम्म जारी रहनेछ। गान्तोक र मंगन जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूमा पनि मतदाता माझ गणना विवरण फारम वितरण कार्य निरन्तर सञ्चालन भइरहेको छ। सिङताम डिक्चु सड़क मार्गको मरमत कार्य शुरू हुने भएकोले आज बिहान 8 बजेदेखि 21 जूनको राति 11 बजीसम्मका निम्ति यो मार्ग सम्पूर्ण सवारी साधनका लागि बन्द गरिएको छ। जिल्ला प्रशासनको अनुरोधपछि सिक्किम पुलिसले यस मार्गमा आवागमन प्रतिबन्ध सम्बन्धित एउटा आदेश जारी गरेको छ। यस अवधिभरि यात्री र सवारी चालकहरूलाई रालेबाट अप्पर सामदुङ हुँदै मूल सड़कमा जोड़िने वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। मंगन जिल्लाको लाचेन स्थित थाङ्गु सेर्तो गुम्पामा 5 जून राति लगभग 11 बजी

विद्युत सर्ट सर्किट हुँदा आगलागी भएको समाचार प्राप्त भएको छ। आगलागीबाट 1965 निर्माण गरिएको यो गुम्बामा रहेका बहुमूल्य धार्मिक सामग्री, पूजाआजा सम्बन्धित वस्तु र अन्य संरचनामा ठूलो क्षति पुगेको छ। सड़क परिवहन र राजमार्ग राज्यमन्त्री अजय टामटाले सिक्किम भ्रमणका क्रममा राष्ट्रिय राजमार्ग 10 र राष्ट्रिय राजमार्ग 510 हुँदै विभिन्न पूर्वाधार तथा विकास योजनाको प्रगतिको समीक्षा गर्नुभयो। पाकिम जिल्लाको सामुदायिक भवनमा हिजो सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमद्वारा आयोजित 52 गोरेटो विसौनी साहित्यिक कार्यक्रम सम्पन्न भयो। विधायक पामिन लेप्चाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बीबी सुब्बाले भन्नुभयो, गोरेटो विसौनीले साहित्य, कला र संस्कृतिका प्रतिभाहरूलाई आफ्नो सृजना प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। अवसरमा साहित्य, शिक्षा र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने 11 जनालाई सम्मान जनाइयो। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो। श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। अब भने यहाँलाई मनोरञ्जन गराउनेछौ नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम ताजी तरानीमा आउनु सुनौ। पहिलो कोसली अजित सिंहको आवाजमा

श्रोता यहाँले सुन्नुभयो जुबिन नौटियाल र पलक मुचेलको आवाजमा माओवास फिल्मको यो गीत यहाँहरू सुनिरहनु भएको छ। हिन्दी फिल्म गीतहरूको संगालो कार्यक्रम ताजी तराने आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा जसलाई यहाँले एफएम खनसँगको 103 MHz न्यूजन एयर मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। श्रोता आउनुहोस् अघिल्लो गीत लिँदैछौ कनेक्ट फिल्मबाट विनी दयाल र शर्माले खोलगाडेको आवाजमा।

स्वतः सुन्नु भएको छ हिन्दी फिल्मी गीतहरू कार्यक्रम ताजी तरानीमा आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा स्वतः यतिखेर बिहानको 10:30 जाने लागेको छ। यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ। डेल एफएम गोल्डका विविध कार्यक्रमहरू सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता कार्यक्रममा अगाडि बढाउँदै अघिल्लो गीत प्रस्तुत गरिरहेका छौं कलाकार तारा देवीको आवाजमा।

संगीतले साँच्चै मनका आस सबै घाउहरू निको पार्छ र नयाँ आशा जगाउँछ श्रोता। कार्यक्रममा अगाडि बढाउँदै अब अघिल्लो गीततर्फ लागौं। सुनाइरहेका छौं कलाकार अरुणा लामाको आवाजलाई।

श्रोताले यति बेला सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत केही नारी केन्द्रित गीतहरू। अब कार्यक्रममा अगाडि बढाउँदै अघिल्लो गीत सुनाइरहेका छौं कलाकार सुशीला राईको आवाजमा।

श्रोता सुन्नु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत केही नारी केन्द्रित गीतहरू। अब कार्यक्रमलाई अगाडि बढाउँदै सुनाउन लागिरहेका छौं केही नारी केन्द्रित हिन्दी गीतहरू। सर्वप्रथम सुनाउन लागिरहेका छौं फिल्म साउटेनबाट कलाकार लता मंगेशकरको आवाजमा।

कलाकार लता मंगेशकरको यो आवाजपछि अब कार्यक्रममा सुनिरहेका छौं कलाकार कुमार सानवानी अलका एग्नीको आवाजमा फिल्म मै खिलाड़ी तू अनारीबाट।

श्रोता, विभिन्न नारी केन्द्रित गीतहरू सुन्ने क्रममा अघिल्लो गीत सुनाएका छौं फिल्म मैरकमबाट कलाकार विशाल ददलानीको आवाजलाई।

हस्तश्रोत कलाकार जावेद अली अनि पलक मुचलका आवाजमा रहेको यस गीतसित आज भने कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। समय मध्याहको 12:40 भइरहेको छ र हामी लिएर उपस्थित भएका छौं श्रोता नेपाली केही गीतहरू लोकगीतहरू कार्यक्रममा। यहाँहरू सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत जनाउँदै पहिलो गीत सुनाउन लागिरहेका छौं कलाकार अञ्जली प्रधान अनि संगीता प्रधानको आवाजलाई।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: श्रोता सुन्नुभएको छ केही नेपाली लोकगीतहरू अब कार्यक्रमलाई अगाडि बढाउँदै सुनाउन लागिरहेका छौँ कलाकार जयनन्द लामाको आवाजलाई.
1: हामीले त हाम्रो हरुवा गुरुहरु लाग्दो भो भाइ छ.

0: आज नहीं जम जम ओ मेरा पोगदा मा बोड़ी मा डकला आज नहीं जम जम
1: श्रोता समय मध्याह्नको एक बज्न लागेको छ र अब आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनिरहेका छौँ विविध भारती सेवाहरू। हामी फेरि लोकगीत लिएर उपस्थित हुनेछौँ 2:30 मा। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

सुनिरहनु भएको थियो कलाकार गणेश ढुङ्गेलको आवाजमा. समय मध्याहको 2:40 हुन लागिरहेको छ श्रोता, र अब आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसारण गरी सुनिरहेका छौ नेपालीमा समाचार. कृपया केही बेर प्रतीक्षा गर्नुहोला.

0: सीमा मुख्यालयमा पूर्वोत्तर राज्यको सीमावर्ती क्षेत्रहरूको सम्बन्धमा भएको बैठकको अवधि दिइएको हो। गृहमन्त्रीले विगत 5 वर्षको भूमि अभिलेखहरूको जाँच गर्ने पनि निर्देश दिनुभएको छ। श्री शाहले भन्नुभयो, मादक पदार्थहरू अनि हतियारहरूको तस्करी विरूद्ध लगातार अभियान चलाइनु पर्नेछ अनि मादक पदार्थहरूको तस्करीमा सामेल सबै मानिसहरू विरूद्ध कड़ा कार्यवाही गरिनु पर्नेछ।
1: गृहमन्त्रीले पिछले 5 वर्षों के भूमि अभिलेखों की जांच करने का भी निर्देश दिया। श्री शाह ने कहा कि मादक पदार्थों और हथियारों की तस्करी के खिलाफ लगातार अभियान चलाए जाने चाहिए और इनमें शामिल लोगों के खिलाफ कार्रवाई की जानी चाहिए। उन्होंने कहा कि सीमावर्ती जिलों में वित्तीय अनुशासन सुनिश्चित करना राज्यों की जिम्मेदारी है। श्री शाह ने जिला अधिकारियों और वस्तु और सेवा कर अधिकारियों को प्रशिक्षित करने और केंद्रीय प्रत्यक्ष कर बोर्ड को नकली मुद्रा का सर्वेक्षण करने का निर्देश दिया। बैठक में त्रिपुरा के मुख्यमंत्री मानिक साहा, मुख्य सचिव जेके सिन्हा, पुलिस महानिदेशक अनुराग और अन्य वरिष्ठ अधिकारियों सहित सभी 8 सीमावर्ती जिलों के जिला अधिकारियों और पुलिस अधीक्षक भी उपस्थित थे।
0: यूरोपीय संघको एक उच्च स्तरीय प्रतिनिधिमण्डल भोलि 2 दिने भ्रमणको लागि आसामको गुवाहाटी आउनेछ। यसको उद्देश्य भारतका पूर्वोत्तर राज्यहरूसितको सहकार्यलाई बलियो पार्न हो। यूरोपीय संघको चर्चा यूरोप र पूर्वोत्तर बीचको साझा हितका क्षेत्रहरूमा केन्द्रित हुनेछ, जसमा नवीकरणीय र हरित ऊर्जा, दिगो शहरी पूर्वाधार, स्वास्थ्य सेवा र औषधिहरू समावेश छन्। प्रतिनिधि मण्डलमा राजदूतहरू र यूरोपीय संघका सदस्य राष्ट्रहरूका वरिष्ठ प्रतिनिधिहरू समावेश हुनेछन्। यसको नेतृत्व भारत र भूटानका लागि यूरोपीय संघका राजदूत हर्वे डल्फिनले गर्नुहुनेछ। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले आसामको मुख्यमन्त्री हिमन्त विश्व शर्मासित भेट गर्नेछ। भारतमा फेडरेशन अफ युरोपियन बिजनेस इन इण्डियाको नेतृत्वमा रहेको व्यापार प्रतिनिधि मण्डलले व्यापार र लगानीका अवसरहरू अन्वेषण गर्न राज्यका अधिकारीहरूसित भेट गर्नेछ। कक्षा 12 को परीक्षा नतिजा सार्वजनिक भएपछि सम्बन्धित विषयहरूको छानबिन र उत्तर पुस्तिकाको पूर्ण मूल्याङ्कनका लागि अनलाइन आवेदन पेश गर्ने आज अन्तिम मिति हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्डले एक सामाजिक सञ्जाल पोस्टमा यो पोर्टल मध्यरातसम्म खुला रहने जनाएको छ। बोर्डले विद्यार्थीहरूलाई अन्तिम मिति भन्दा पहिला नै आफ्नो आवेदन भरेर पेश गर्न अनुरोध गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य भविष्यका लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोराउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अपनाउन र स्वास्थ्य र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अपनाउने सन्देशलाई पनि दोहोराउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जग्गा सुरक्षित भोजन हो। तेलुगु देशम पार्टी टीडीपीले आगामी 18 जूनमा हुने राज्यसभा चुनावको लागि आफ्ना 3 उम्मेद्वारहरूको घोषणा गरेको छ। टीडीपीका राष्ट्रिय अध्यक्ष एन चन्द्रबाबु नायडूले उम्मेद्वारहरूको सूची जारी गर्नुभयो। पार्टीले उद्योगपति सना सतीश, शिक्षाविद भश्याम रामकृष्ण र टीडीपी सामाजिक सञ्जाल शाखा प्रमुख चिन्ता काइला विजयलाई उम्मेद्वार बनाएको छ। आन्ध्र प्रदेशका राज्यपाल न्यायमूर्ति एस अब्दुल नजीरले आकाशवाणीलाई लोक प्रसारणको क्षेत्रमा 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। भारतीय लोक प्रसारणको इतिहासमा यसलाई एक महत्वपूर्ण क्षणको रूपमा वर्णन गर्नुहुँदै राज्यपालले विगत 9 दशकमा समाजमा आकाशवाणीको अमूल्य योगदानको सराहना गर्नुभयो। सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने लोक प्रसारकको भूमिकालाई उजागर गर्दै राज्यपाल नजीरले आकाशवाणीले मानिसहरूलाई जोड्ने र जनचेतना जगाउने काममा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। पश्चिम बंगालको कालेबुङ जिल्लाको रम्भी नजिकै टिस्टा नदीबाट एकै परिवारका 4 सदस्यको शव फेला परेको छ। एनडीआरएफ, एसडीआरएफ र पश्चिम बंगाल पुलिसको 48 घण्टा भन्दा बढ़ी समयसम्म चलेको खोजी अभियानपछि एक पुरूष

0: से अधिक एयरलाइनों का प्रतिनिधित्व करता है। यह वैश्विक हवाई यातायात का लगभग 85% हिस्सा है। 82वीं अंतर्राष्ट्रीय हवाई परिवहन संघ वार्षिक आम बैठक और विश्व हवाई परिवहन शिखर सम्मेलन 6 से 8 जून तक ब्राजील में आयोजित किए जा रहे हैं। समाचार कक्ष से मैं पायल शर्मा।
1: युवा कार्यक्रम तथा खेल मंत्री डाक्टर मनसुख मानवियाले भारतीय टोलीलाई सेफ महिला फुटबल च्याम्पियनशिप 2026 जितेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर मानवियाले यस जीतलाई भारतीय फुटबलको लागि गर्वको क्षणको रूपमा वर्णन गर्नुभयो। मौसम विभागले दक्षिण पश्चिम मनसून अगाडि बढ्दै जाँदा देशभरि व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ भने उत्तर र मध्य भारतका केही भागहरूमा गर्मीको लहर जारी रहनेछ। मौसम विभाग अनुसार मध्य अरब सागर, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तेलंगानाका केही भागहरू, तमिलनाडुका केही भागहरू, दक्षिण पश्चिम बंगालको खाड़ी, उत्तर बंगाल र पूर्वोत्तर राज्यहरूमा आगामी 2-3 दिन मनसूनको प्रगतिको लागि अनुकूल अवस्था छ। तटीय कर्नाटक, केरल, माहे, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भोलि भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। मौसम विभागले भोलि आण्डमान र निकोबार टापुहरू, कर्नाटक, कोंकण, गोवा, लक्षद्वीप, तमिलनाडु, पुडुचेरी, कराईकर र पूर्वोत्तर राज्यहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। भारत इण्डोनेसिया संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा जारी छ। गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन, भवन निर्माण अनि सम्पत्तिहरूको खरिद बिक्रीमाथि कड़ा निगरानी राख्ने आह्वान गर्नुभएको छ। कक्षा 12 को परीक्षा नतिजा सार्वजनिक भएपछि सम्बन्धित विषयहरूको छानबिन र उत्तर पुस्तिकाको पूर्ण मूल्याङ्कनका लागि अनलाइन आवेदन पेश गर्ने आज अन्तिम मिति हो। मौसम विभागले दक्षिण पश्चिम मनसून अगाडि बढ्दै जाँदा देशभरि व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ भने उत्तर र मध्य भारतका केही भागहरूमा गर्मीको लहर जारी रहनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:15 बजेर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौँ श्रोता, अब सुनौ कलाकार एलपी जोशी अनि लोचन भट्टराईको आवाजमा यो अन्तिम लोकगीत।

हस्तश्रोत यसै गीतसित आजलाई पनि नेपाली लोकगीतहरू सुन्ने क्रम यही पूरा हुँदछ। समय अपराह्नको 3 बज्न लागेको छ र अब आकाशवाणीको दिल केन्द्रबाट सम्प्रसारण गरी सुनाइरहेका छौं हिन्दी अनि अंग्रेजीमा समाचार। कृपया केही बेर प्रतीक्षा गर्नुहोला।

नमस्कार श्रोता, मीडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलो हजमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगा हर्ज अनि मोबाइल एप न्यूज एण्ड एआईआर मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, हामी उपस्थित भएका छौं आजको तेस्रो अधिवेशनमा समावेश कार्यक्रमहरूको साथमा। अहिले केही क्षणमा सुन्नुहुनेछ फौजी दोस्तीकीले समर्पित कार्यक्रम सहर गाथा। 4:30 प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङला, जसमा आज सुन्नुहुनेछ नोर्देन लेप्चाको आवाजमा गीत भने त्यसपछि एक वार्ता सुनाउनेछौ। 5:00 सुन्नुहुनेछ लिम्बू भाषाको कार्यक्रम रुचि चयन प्रस्तुत गर्नेछौ, जस अन्तर्गत प्रथममा समाचार अनि खामसेक लिम्बूको आवाजमा गीत भने त्यसपछि एक वार्ता सुनाउनेछौ। विषय रहेको छ प्रधानमन्त्री फसल बीमा योजना। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमी भोटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तोक, जसमा सुन्नुहुनेछ आफ्ना चयनका गीतहरू। त्यसपछि एक वार्ता सुनाउनेछौ, विषय रहेको छ वर्ल्ड फूड सेफ्टी डे। 6:00 आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी भाषामा समाचार सुनाउनेछौ। 6:05 प्रस्तुत गर्नेछौ कानूनी कुरा, विषय रहेको छ घरेलु हिंसाबाट महिला संरक्षण एक्ट 2005। 6:40 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमी भोटिया भाषामा। 6:55 सुनाउनेछौ एक नाटक। 7:10 प्रस्तुत गर्नेछौ, माफ गर्नुहोला, 7:25 नेपाली भाषामा समाचार सुनाउनेछौ। 7:35 कार्यक्रम हिन्दी अनुसँगै सुनाउनेछौ भने त्यसपछि 8:00 कार्यक्रम गीत गजल सुनाउनेछौ। 8:30 सुनाउने

कार्यक्रम सुर संसार 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 स्पटलाइट भने 9:30 सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट नेशनल प्रोग्राम अफ फिचर। 10:00 हिन्दी फिल्मी गीतहरूको कार्यक्रम र आजका तेस्रो अधिवेशनका कार्यक्रमहरूबाट हामी विदा लिनेछौ रातिको ठिक 10:30। श्रोता यता थिए आज रात्रि अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी सो पूरा भयो। अब सुन्नुहुनेछ फौजी दोस्तों के लिए समर्पित कार्यक्रम सौर्य गाथा।

0: नमस्कार, आकाशवाणी समाचार के साथ मैं जया भारती। भारत और इंडोनेशिया संयुक्त आयोग की बैठक आज नई दिल्ली में संपन्न हुई। बैठक की सहअध्यक्षता विदेश मंत्री सुब्रमण्यम जयशंकर और इंडोनेशिया के विदेश मंत्री सुगियानो ने की। बैठक के दौरान दोनों नेताओं ने व्यापक रणनीतिक भागीदारी के अंतर्गत द्विपक्षीय संबंधों के समस्त पहलुओं की समीक्षा की। दोनों पक्षों ने राजनीतिक मामलों, रक्षा, सुरक्षा, समुद्री व्यापार सहयोग, व्यापार और निवेश, औषधि निर्माण, स्वास्थ्य देखभाल, डिजिटल प्रौद्योगिकी, ऊर्जा, परिवहन, अंतरिक्ष और शिक्षा जैसे क्षेत्रों तथा दोनों देशों के बीच लोगों के संबंधों के जैसे मुद्दों पर बातचीत की। डॉ जयशंकर और सुगियानो ने द्विपक्षीय संबंधों में प्रगति का स्वागत किया। इससे पहले सोशल मीडिया पोस्ट में श्री जयशंकर ने कहा कि हाल के वर्षों में भारत और इंडोनेशिया के बीच व्यापक रणनीतिक भागीदारी और मजबूत हुई है। गृहमंत्री अमित शाह ने अंतर्राष्ट्रीय सीमाओं पर वित्तीय लेनदेन, भवन निर्माण और संपत्तियों के क्रय विक्रय पर कड़ी निगरानी रखने का निर्देश दिया है। गृहमंत्री की अध्यक्षता में त्रिपुरा के सीमावर्ती क्षेत्रों में संबंध में हुई बैठक के दौरान यह निर्णय लिया गया। गृहमंत्री ने पिछले 5 वर्षों के भूमि अभिलेखों की जांच करने का भी निर्देश दिया। सरकार ने कहा है कि अंतर्राष्ट्रीय स्तर पर एलपीजी की कीमतों में वृद्धि के बावजूद देश में वैश्विक स्तर पर इसका मूल्य सबसे कम है। पेट्रोलियम और प्राकृतिक गैस मंत्रालय ने कहा कि भारत में एलपीजी सिलेंडर का मूल्य अमरीका, ऑस्ट्रेलिया और कनाडा जैसे विकसित देशों की तुलना में काफी कम है। इस बीच आज घरेलू रसोई गैस की कीमत में 29 रूपये प्रति सिलेंडर की वृद्धि की गई है। दिल्ली में अब 14 किलोग्राम के एलपीजी सिलेंडर की नई कीमत 942 रूपये है। कक्षा 12वीं की परीक्षा के परिणाम जारी होने के बाद संबंधित मुद्दों की जांच और उत्तर पुस्तिकाओं के पुनर्मूल्यांकन के लिए ऑनलाइन आवेदन जमा करने की आज अंतिम तिथि है। केंद्रीय माध्यमिक शिक्षा बोर्ड ने बताया कि पोर्टल मध्यरात्रि तक खुला रहेगा। अमरीका और ईरान के बीच संघर्ष के 100 दिन हो गए हैं। फरवरी के अंत में ईरान पर अमरीका और इसराइल के हमलों से शुरू हुआ यह संघर्ष अब एक व्यापक क्षेत्रीय संकट में बदल गया है। संघर्ष से होर्मुज जलडमरू मध्य में सुरक्षित समुद्री यातायात के लिए खतरा और लेबनान में नए सिरे से तनाव बढ़ गया है। महाराष्ट्र में राजस्व खुफिया निदेशालय ने मुंबई के छत्रपति शिवाजी महाराज अंतर्राष्ट्रीय हवाई अड्डे पर सोना तस्करी करने वाले एक गिरोह का पर्दाफाश किया है। ऑपरेशन गोल्डन नेक्सस के अंतर्गत निदेशालय ने करीब 5 करोड़ रुपए मूल्य का 3 किलो 200 ग्राम विदेशी सोना जब्त किया है। मामले में 7 लोगों को गिरफ्तार किया गया है, जिनमें हवाई अड्डे के 3 कर्मचारी भी शामिल हैं। पश्चिम बंगाल की महिला बाल विकास और सामाजिक कल्याण मंत्री अग्निमित्रा पॉल ने आज सिलीगुड़ी में उच्च स्तरीय प्रशासनिक समीक्षा की बैठक की। अध्यक्षता करते हुए पदभार ग्रहण करने के बाद यह उत्तर बंगाल क्षेत्र की उनकी पहली आधिकारिक यात्रा है। उपभोक्ता कार्य विभाग ने ई जागृति मंच को राष्ट्रीय ई गवर्नेंस पुरस्कार 2026 में रजत पुरस्कार मिला है। उपभोक्ता कार्य, खाद्य और सार्वजनिक वितरण मंत्रालय ने कहा कि ई जागृति उपभोक्ता शिकायतों के त्वरित निपटारे में महत्वपूर्ण भूमिका निभा रहा है। प्रधानमंत्री नरेंद्र मोदी ने मेजर अभिलाषा बराक को संयुक्त राष्ट्र सैन्य लैंगिक समर्थन पुरस्कार से सम्मानित किए जाने पर बधाई दी है। प्रधानमंत्री ने कहा कि यह सम्मान मेजर बराक की अनुकरणीय सेवा और संयुक्त राष्ट्र के शांति प्रयासों में भारत के दीर्घकालिक योगदान की पहचान है। मेजर बराक लेबनान में संयुक्त राष्ट्र अंतरिम बल में एंगेजमेंट टीम कमांडर और लैंगिक मामलों की प्रमुख अधिकारी के रूप में कार्यरत हैं। न्यू चंडीगढ़ में एकमात्र क्रिकेट टेस्ट मैच में अफगानिस्तान ने भारत के पहली पारी में 564 रन के जवाब में 5 विकेट पर 113 रन बना लिए थे। दूसरे दिन का खेल समाप्त होने तक रहमत शाह 43 रन बनाकर क्रीज पर थे। भारत की ओर से मानव सुथार ने 3 विकेट लिए। इससे पहले भारत ने 8 विकेट पर 564 रन बनाकर पहली पारी समाप्त घोषित कर दी थी। मौसम विभाग ने अगले 2 से 3 दिनों के दौरान देश के कई हिस्सों में मूसलाधार वर्षा का अनुमान व्यक्त किया है। विभाग के अनुसार दक्षिण पश्चिम मॉनसून के कारण महाराष्ट्र, कर्नाटक, आंध्र प्रदेश, तेलंगाना, तमिलनाडु और पूर्वोत्तर राज्यों में तेज बारिश हो सकती है। हालांकि दिल्ली, पंजाब, हरियाणा, चंडीगढ़, पश्चिमी राजस्थान और तटीय आंध्र प्रदेश में गर्मी का प्रकोप जारी है। इन स्थानों पर अगले 4 दिनों तक लू चलने का अनुमान है। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कानूनी कुरा। विषय रहेको छ घरेलु हिंसाबाट महिला संरक्षण एक्ट 2005।
2: नमस्कार श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब हामी प्रस्तुत गर्दैछौ कानूनी कुरा कार्यक्रममा प्रोटेक्शन अफ वुमेन फ्रम डोमेस्टिक भायोलेन्स एक्ट 2005 अर्थात घरेलु हिंसाबाट महिलाहरूको सुरक्षा अधिनियम 2005 विषयमाथि महत्वपूर्ण जानकारी। कार्यक्रममा आकाशवाणी गान्तोकका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। श्रोता, हामी सबैलाई सुरक्षित अनि हिंसा एवं दुर्व्यवहारबाट मुक्त जीवन जिउने मानव अधिकार प्राप्त भएको छ। यसमा समाजको पनि यो कर्तव्य हुन्छ कि ती अधिकारहरूलाई मान्यता दिउन् अनि यसको रक्षा पनि गरून्, जसमा आजको समाजमा एउटा गम्भीर विषय बनेको छ घरेलु हिंसा पनि। हजुर श्रोता, यसबाट हामी कसरी बाँच्ने साथै यसबाट हामी कसरी सुरक्षित रहन्छौ, यसैबारे आज हामी कार्यक्रममा चर्चा गर्नेछौ र प्रोटेक्सन अफ वुमेन फ्रम डोमेस्टिक भायोलेन्स एक्ट 2005 विषयमाथि हामीलाई जानकारी दिन भनी यस क्षण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम स्टेट लिगल सर्विसेस अथोरिटी यानी सिक्किम राज्य विधिक सेवा प्राधिकरणकी प्यानल एडभोकेट सुश्री प्रीति बस्नेत। त म्याम, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
3: धन्यवाद, नमस्कार तपाईँलाई।
2: त म्याम, आज हामी कानूनी कुरा कार्यक्रममा चर्चा गर्नेछौ घरेलु हिंसाबाट महिलाहरूको सुरक्षा अधिनियम 2005 विषयमाथि। र है, सर्वप्रथम हामीलाई यो बताइदिनुहोस् न, यो डोमेस्टिक भायोलेन्स अर्थात् घरेलु हिंसा भनेको चाहिँ के हो?
3: हजुर, यो एक्टको नाम हो प्रोटेक्सन अफ वुमेन फ्रम डोमेस्टिक भायोलेन्स एक्ट 2005। हामीले यसलाई छटकरीमा चाहिँ डीवी एक्ट भनेर चिन्छौ। यो चाहिँ एकदमै एउटा इम्पोर्टेन्ट लेजिस्लेसन हो जुनले चाहिँ स्पेसिफिकली वुमेन है नारीहरूलाई चाहिँ घरभित्र हुने भायोलेन्सबाट प्रोटेक्ट गर्न बनाइएको हो।
2: हजुर,
3: पहिला चाहिँ के हुन्थ्यो भने महिलाहरूलाई चाहिँ प्रोटेक्सन दिनुको लागि चाहिँ वा महिलाहरूले आफै प्रोटेक्सन पाउनुको लागि केस केमा फाइल गर्थ्यौं, एकदम चल्ती सेक्सन के थियो, सेक्सन 498A आईपीसी
2: है,
3: यो तपाईँको भायोलेन्स फ्रम हस्बेन्ड, भायोलेन्स फ्रम इन लज, त्यसको लागि थियो। अनि यो एक्टको केही न केही कतै न कतै कमी भएको हुनाले चाहिँ डीवी एक्ट 2005 लागू गरिएको। यो एक्टले चाहिँ के गर्छ छटकरीमा भन्नको लागि चाहिँ नारीहरू जो भायोलेन्स फेस गर्छन् घरभित्र, तपाईँले गृह भायोलेन्स भन्नुभयो नि, हाम्रो नारीहरू महिलाहरूले चाहिँ के हुन्थ्यो भन्दाखेरि सेक्सन 498 चाहिँ खालि क्रिमिनल है क्रिमिनल एस्पेक्टमा मात्रै उहाँहरूले न्याय पाउनुहुँदैथ्यो। डीवी एक्टको मेन एउटा फिचर के हो भन्नाले चाहिँ सिभिल रेमेडी दिन्छ, त्यो भनेको के हो, उहाँहरूले चाहिँ मोनिटरी रिलिफ पाउनुहुन्छ। यो हो मेन डीवी एक्टको एउटा फिचर चाहिँ। सिम्पल भन्दा यो एक्टले चाहिँ डोमेस्टिक भायोलेन्सलाई एउटा लिगल रङ मात्र होइन तर ह्युमन राइटको भायोलेसन पनि हो भनेर रेकग्नाइज गरेको छ।
2: हजुर हजुर, र म्याम यो डोमेस्टिक भायोलेन्सको है लक्ष्य अनि उद्देश्य बारे पनि हाम्रो श्रोतागणलाई प्रकाश पारिदिनुहोस् न।
3: हजुर, यो एक्टको मेन एम चाहिँ के हो भन्दा महिलाहरूलाई घरभित्रको हिंसाबाट बचाउने र उनीहरूलाई सुरक्षा दिने। यसको ओब्जेक्टिभहरू नम्बर वानमा आउँछ इमिडिएट रिलिफ प्रोभाइड गर्नु।
2: हजुर हजुर,
3: नम्बर टूमा आउँछ तपाईँको वुमनको राइट टु रेसिडेन्सलाई प्रोटेक्ट गर्ने।
2: हजुर हजुर, जहाँ उनीहरू बस्छन्।
3: हजुर हजुर, त्यहाँदेखि तेस्रोमा आउँछ तपाईँको फ्युचर भायोलेन्सलाई पनि रोक्ने आदेश आउँछ कोर्टकोबाट है, यसलाई चाहिँ भनिन्छ प्रोटेक्सन अर्डर।
2: हजुर,
3: चौथो स्थानमा आउँछ तपाईँको इकोनोमिक सपोर्ट इन्स्योर गर्ने। अघि मैले तपाईँलाई भनेको थिएँ है सिभिल रेमेडी दिने भनेर, सिभिल रेमेडी चाहिँ हाम्रो डीवी एक्टको सबसे भन्दा ठुलो र इम्पोर्टेन्ट फिचर हो। यसले चाहिँ हामीलाई वुमेन नारी है महिलाहरूलाई चाहिँ इकोनोमिक सपोर्ट दिन्छ। अब तपाईँलाई मैले एम्स बुझाएँ है, स्कोप चाहिँ के रहेछ यो एक्टको भन्दाखेरि चाहिँ एकदमै वाइड छ। वुमेन, प्रोटेक्सन अफ वुमेन भनेको छौ नि, वुमेनमा चाहिँ को आउँछ भन्दाखेरि आमा, बहिनी, दिदी, छोरी, सबैजना कभर हुन्छन्। अनि यसको एउटा फिचर यो चाहिँ यसलाई चाहिँ हामीले भन्छौँ जुडिसियल इन्टरप्रिटेसन है, जुन चाहिँ कुराहरू चाहिँ एक्टमा लेखिएको हुँदैन तर टाइम यो चेन्जिङ टाइमले गर्दाखेरि सोसाइटीले गर्दाखेरि चाहिँ यसमा चाहिँ वेमेनमा कसलाई पनि लिएर आउँछ। रिलेसनसिप भन्नाले त हामीले खालि हस्बेन्ड वाइफ है बुढा बुढीको नभए ब्लड रिलेसन छोरी दिदी बहिनी बुझ्छौँ, तर यसमा चाहिँ अहिले वेमेनमा चाहिँ लिभ इन रिलेसनसिपमा बस्ने नारी महिलाहरूलाई पनि ल्याइदिएको छ। यसको चाहिँ स्कोप थुप्रै वाइड बनाइदिएको छ अहिले।
2: हजुर हजुर। र म्याम अब कार्यक्रमलाई अगाडि बढाउँदै है कस्ता कस्ता हिंसाहरू चाहिँ यो डोमेस्टिक भाइलेन्स एक्ट अन्तर्गत हामी दर्ता गर्ने गर्छौँ त यसबारे पनि बताइदिनुहोस् न।
3: हजुर, डोमेस्टिक भाइलेन्स हामीले जेनरली भाइलेन्स हामीले के बुझ्छौँ भन्दाखेरि मारपिट भयो होला भनेर, तर यसमा चाहिँ यसलाई चाहिँ हामीले फिजिकल अब्युजमा मात्रै सीमित गरिएको छैन। डोमेस्टिक भाइलेन्समा चाहिँ फिजिकल भाइलेन्स सँगसँगै इमोसनल अब्युज पनि आउँछ, वर्बल अब्युज है मुखबाट गाली गर्ने उहाँलाई एकदमै निचा देखाउने त्यो पनि आयो,
2: कसैको भावनासँग खेल्ने
3: एकदम। त्यसको बादमा तपाईँको इकोनोमिक अब्युज, यो चाहिँ के हो भन्दाखेरि अब तपाईँलाई म एउटा इक्जाम्पल दिन्छु है त। सोच्नुहोस् एकजना बुढा अनि बुढी दुवैजना काम गर्छन् तर बुढाले बुढीको स्यालेरी पाउने अकाउन्ट है उहाँको एटीएम आफैसँग राख्नुहुन्छ, बुढीले आफ्नो हात खर्चको लागि पनि बुढालाई आफ्नै पैसा माग्नु पर्यो, यो पनि इकोनोमिक अब्युजमा आउँछ। अब अर्को सिनेरियो हुन्छ कि बुढी सपोजिङ घरमा काम बाहिर काम गर्नु हुँदैन घर चलाउनु हुन्छ उहाँले, अनि बुढीले जब घर चलाउनुको लागि आफ्नो बेसिक निड्सको लागि बुढाकोबाट पैसा माग्नुहुन्छ त्यति बेला उहाँले दिनुहुन्न, यो पनि आयो तपाईँको इकोनोमिक अब्युजमा। सो यो भाइलेन्स भन्नाले चाहिँ खालि फिजिकल मारपिटमा मात्रै सीमित छैन, यसमा तपाईँको इमोसनल धेरै मेनिपुलेट गर्ने सबै कुराको दोषी उहाँलाई ठहराउने है, वर्बल अब्युज गाली दिने पुरा मुख चलाउने हौ, यो सबै अब्युजहरू चाहिँ डोमेस्टिक भाइलेन्समा आउँछ।
2: हजुर हजुर। र म्याम अब डोमेस्टिक भाइलेन्स एक्ट 2005 है धाराहरू बारे पनि हाम्रो श्रोतागणलाई बताइदिनुहोस् न।
3: हजुर, यसमा म तपाईँलाई यो एक्ट एकदमै छोटो छ है, यसमा खालि 37 एउटा सेक्सन धारा मात्र छन्, त्यसमा चाहिँ म तपाईँलाई 9 इम्पोर्टेन्ट आज भन्छु।
2: हजुर,
3: एउटा भयो तपाईँको सेक्सन 3 चाहिँ डोमेस्टिक भाइलेन्स को डेफिनेसन दिएको छ। अघि हामीले जेमा चर्चा गर्यौँ है त्यसमा डोमेस्टिक भाइलेन्समा के भाइलेन्स आउँछ कसले कसले प्रोटेक्सन पाउँछ त्यो छ त हाम्रो सेक्सन 3। सेक्सन 12मा चाहिँ के छ भन्दाखेरि महिलाले चाहिँ म्याजिस्ट्रेटसँग कम्प्लेन्ट फाइल गर्न सक्नुहुन्छ। सो यो तपाईँको सेक्सन 12 भयो, जब एउटा नारी जब एउटा महिलाले केही पनि भाइलेन्स सफर गरिरहेका हुन्छन् उहाँहरूले चाहिँ यो धाराको मुताबिक कम्प्लेन्ट फाइल गर्छन्, यो तपाईँको सेक्सन 12। सेक्सन 17मा आऊ, 17 हो तपाईँको राइट टु रिसाइड इन अ शेयर्ड हाउस होल्ड, जुन चाहिँ घरमा पहिलादेखि नै महिला बसिरहेका थिए त्यहाँबाट सपोजिङ उहाँलाई निकालिदिनु भयो भने चाहिँ हामीले सेक्सन 17 मार्फत त्यही घरमा बस्ने शेयर्ड हाउस होल्डमा बस्ने अधिकार पाउँछौ सेक्सन 17 है। 18 हो तपाईँको प्रोटेक्सन अर्डर, जब एउटा महिलाले सेक्सन 12 कम्प्लेन्ट गर्नुहुन्छ उहाँले प्रोटेक्सन अर्डर चाहिँ सेक्सन 18 मार्फत पाउनुहुन्छ, कि उहाँलाई मेन्टेनेन्स तपाईँले मन्थली यति दिनु पर्यो, उहाँलाई घरबाट निकाल्नु भएन, उहाँलाई तपाईँले फ्युचरमा केही पनि डोमेस्टिक भाइलेन्स गर्नु पाउनु हुँदैन भनेर हस्बेन्डलाई चाहिँ म्याजिस्ट्रेटले सेक्सन 18 मार्फत रिलिफ दिनुहुन्छ। सेक्सन 19 भयो तपाईँको रेसिडेन्स अर्डर, अघि हामीले सेक्सन 19 पढ्यौँ राइट टु रेसिडेन्स है, सँगै बस्नु पाउनुहुन्छ अधिकार भनेर, 19 चाहिँ भयो तपाईँको त्यो अर्डर, 19 मार्फत म्याडमले त्यो अर्डर तपाईँलाई दिनुहुन्छ। सेक्सन 20 यो हाम्रो एक्टको सबसे भन्दा ठुलो रिलिफ हो, सेक्सन 20 हो तपाईँको मोनिटरी रिलिफ। हजुर, मतलब अगर एउटा नारीको भनेपछि अगर एउटा नारीको आर्थिक अवस्था ठिक छैन उहाँ म्याजिस्ट्रेटकोमा जानुभएको छ कम्प्लेन गर्नुको लागि, त्यति बेला चाहिँ म्याडमले सेक्सन 20 मार्फत मोनिटरी रिलिफ दिनुहुन्छ, कि उहाँलाई तपाईँले हस्बेन्डलाई अर्डर दिने कि तपाईँले उहाँलाई यति यति मन्थली पैसा दिनु नै पर्छ। अनि यो एक्टको एउटा स्पेसल फिचर के छ भन्नाले, जस्तै सोच्नुहोस् कि अहिले हामी मार्च महिना चल्दैछ अरे, फर एक्जाम्पल है, मार्च महिनामा एउटा महिलाले गएर म्याजिस्ट्रेटकोमा कम्प्लेन्ट गर्नुभयो सेक्सन 12 मार्फत है, अनि म्याडमले चाहिँ हाम्रो जुडिसियल म्याजिस्ट्रेट, हाम्रो जो म्याजिस्ट्रेटकोमा कम्प्लेन्ट पुग्छ, म्याजिस्ट्रेटले के गर्नुहुन्छ, जुन चाहिँ महिनामा कम्प्लेन्ट लन्च भइएको छ त्यही महिनादेखि नै मोनिटरी रिलिफको अर्डर पास गर्नुहुन्छ। त्यसको मतलब हामीले यो एक्टबाट चाहिँ के सकेपछि मात्रै नारीले महिलाले मोनिटरी रिलिफ पाउने रहेछ भन्ने होइन, जुन चाहिँ महिनामा केस फाइल गरिएको छ त्यही महिनादेखि नै प्रोटेक्सन अर्डर फर मोनिटरी रिलिफ पास हुनेछ।
2: म्यामले बताउनु भयो कुनै पनि अब है पतिले पत्नीलाई कुनै प्रकारको हिंसा गरेमा एउटा आर्थिक सहयोग दिनुपर्नेछ भनेर है, र यदि त्यो महिला जो कुनै प्रकारको है जागिरमा एउटा सर्भिसमा हुनुहुन्छ भने कि उहाँले पनि त्यो मेन्टेनेन्सको राशि प्राप्त गर्न सक्नुहुन्छ त?
3: हजुर, फर्स्टमा हामीले बुझ्नु पर्यो कि कम्प्लेन्ट कसले गर्नुहुँदैछ अनि किन गर्नुहुँदैछ है। अब डीवी एक्टको मार्फत त खालि नारीले मात्रै गर्नु कम्प्लेन लन्च गर्नु पाइयो भनेर हामीले बुझिसकेको छौँ। यो नारीमा चाहिँ को आउँछन्? छोरी चेलीदेखि सुरु भएर बुहारीदेखि भएर आमा। यसमा चाहिँ कुनै पनि तरिकाको बाधा छैन कि तपाईँ अनइम्प्लोइडै हुनु पर्यो मेन्टेनेन्स माग्नुको लागि किङ वा मोनिटरी रिलिफ पाउनुको लागि भन्ने एउटा बाधा चाहिँ राखिएको छैन। अगर एउटा नारी इम्प्लोइड हुनुहुन्छ, उहाँ सर्भिस गर्नुहुँदैछ, तर उहाँको सर्भिसको स्यालेरीले, उहाँको जुन इम्प्लोइमेन्टको स्यालेरीले उहाँले आफ्नो घर चलाउन सक्नु भएको छैन, उहाँले आफ्नो बेसिक निड्स फुलफिल गर्न सकेको छैन, त्यति बेला उहाँले कम्प्लेन लन्च गर्नुहुन्छ। अनि हाम्रो म्याजिस्ट्रेट जसकोमा हामी कम्प्लेन गर्छौँ उहाँले यो सबै कुराको एउटा इभ्यालुएसन गर्नुहुन्छ कि नारीले कति स्यालेरी थाप्दै रहेछन्, उहाँले आफ्नो घर चलाउन सक्नु भएको छैन, त्यो कुरा हेरेर चाहिँ हाम्रो मोनिटरी रिलिफको अर्डर पास हुन्छ। अनि हाम्रो यो डीवी एक्टमा चाहिँ खालि मेन्टेनेन्स भन्ने शब्दको युजै छैन, यसमा चाहिँ के भनिन्छ मोनिटरी रिलिफ। यो चाहिँ किन हो भन्दाखेरि डीवी एक्टले चाहिँ हामी नारीहरूलाई चाहिँ कम्पेन्सेट गरेको हो के को लागि भन्दाखेरि फर द भाइलेन्स सफर्ड बाई देम। त्यसले गर्दाखेरि चाहिँ यसमा केही पनि बाधा छैन कि सर्भिसमा म अगर सर्भिसमा छु भने मैले पाउँदिन भन्ने चाहिँ नारीहरूले फिल गर्नु भएन।
2: हजुर हजुर, र म्याम अब कुनै नारीमाथि कुनै प्रकारको घरेलु हिंसा भएको खण्डमा है कसलाई कहाँ गएर प्राथमिकी दर्ता गर्नुपर्ने, अनि जस्तै अब डोमेस्टिक भाइलेन्स एक्ट 2005 अन्तर्गत है यो जब प्राथमिकी दर्ता गरिन्छ त्यसको बादमा कसको भूमिका मुख्य रहन्छ यसबारे पनि हामीलाई बताइदिनुहोस् न।
3: हजुर, यो एक्टको एकदमै स्ट्रङ फिचर चाहिँ के हो भन्दाखेरि एसेसिबिलिटी।
2: हजुर,
3: महिलाले कम्प्लेन चाहिँ कहाँ कहाँ गर्न सक्नुहुन्छ भन्दाखेरि नम्बर वान भयो तपाईँको म्याजिस्ट्रेट कोर्ट है।
2: हजुर,
3: जुडिसियल म्याजिस्ट्रेटको कोर्ट भनिन्छ, अघि मैले डिटेलमा भनेको थिएँ सेक्सन 12 कम्प्लेन लन्च गरिन्छ भनेर है, यो भयो तपाईँको म्याजिस्ट्रेट कोर्ट। अब हामीले अझै यसलाई इलाबोरेट गर्दाखेरि चाहिँ हाम्रो सिक्किम राज्यमा 6 डिस्ट्रिक्ट छन् होइन, तपाईँले 6 डिस्ट्रिक्टमा तपाईँ कहाँनिर बस्नुहुन्छ कि तपाईँ कहाँनिर कामले गर्दा तपाईँको कहाँनिर पोस्टिङ भएको छ किम्बा तपाईँ लास्ट तपाईँको पतिसँग हस्बेन्डसँग कहाँ बस्नु भएको थियो तपाईँले त्यो जुरिसडिक्सनको जुडिसियल म्याजिस्ट्रेटकोमा गएर कम्प्लेन गर्दा भयो अन्डर सेक्सन 12। द्याट मिन्स 6 डिस्ट्रिक्टमा तपाईँले 6 जुडिसियल म्याजिस्ट्रेटमा तपाईँको कहाँनिर पर्यो जुरिसडिक्सन त्यहाँनिर गएर कम्प्लेन लन्च गर्दा भयो है। नम्बर 2 आउँछ तपाईँको प्रोटेक्सन अफिसर। हाम्रो यो डोमेस्टिक भाइलेन्स एक्टको एउटा फिचरको मार्फत चाहिँ प्रोटेक्सन अफिसर भन्ने हरेक डिस्ट्रिक्टमा प्रोटेक्सन अफिसरको बुथ बनाइएको हुन्छ, वान स्टप सेन्टर,
2: सुरक्षा अधिकारीको।
3: हजुर, वान स्टप सेन्टर भनिन्छ यसलाई। वान स्टप सेन्टरमा एडभोकेट्स जो इम्प्यानल्ड हुनुहुन्छ उहाँहरूलाई छोडेर प्यारालिगल भोलन्टियर्सहरू अनि अरू सोसियल वर्कर्सहरू बसेका हुन्छन्, त्यहाँनिर गएर पनि तपाईँले कम्प्लेन लन्च गर्न सक्नुहुन्छ। त्यहाँ कम्प्लेन लन्च गर्दाखेरि तपाईँले प्रोटेक्सन अफिसरको थ्रुबाट सेक्सन 12 मार्फत तपाईँको केस लन्च हुन्छ। नम्बर 3 आयो तपाईँको सर्भिस प्रोभाइडर, मतलब एनजिओहरू। तपाईँहरूले त्यहाँनिर पनि गएर आफ्नो कम्प्लेन्टलाई लज गर्न सक्नुहुन्छ अनि एनजिओले वापस पीएलबीसँग कोअर्डिनेट गर्नु भएर एडभोकेटहरूसँग कोअर्डिनेट गर्नु भएर तपाईँको कम्प्लेन्ट लज गरिदिने हुनेछ। चार नम्बरमा तपाईँको लास्टमा आउँछ तपाईँहरूले आफ्नो नजिकैको पुलिस स्टेशनमा गएर कम्प्लेन्ट लज गर्नुभएछ भने पुलिस अफिसर्सहरूले पनि तपाईँलाई हेल्प गर्नुहुनेछ। पुलिस अफिसरहरूले इम्प्यानल लयर्स पीएलभीजहरूलाई इन्फर्मेसन प्रोभाइड गर्नुहुनेछ। तपाईँको डीएलएसए है हाम्रो डिस्ट्रिक्टमा हरेक प्रत्येक छवटा डिस्ट्रिक्टमै डिस्ट्रिक्ट
2: लिगल सर्भिसेस अथोरिटी
3: सर्भिसेस लिगल अथोरिटीहरूको सेन्टर बनिएको छ, उहाँसँग कोअर्डिनेट गरेर तपाईँलाई एउटा एडभोकेट दिएर तपाईँको कम्प्लेन्ट लज हुनेछ।
2: हजुर हजुर। श्रोता, यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रममा प्रोटेक्सन अफ वुमेन फ्रम डोमेस्टिक भाइलेन्स एक्ट 2005 अर्थात घरेलु हिंसाबाट महिलाहरूको सुरक्षा अधिनियम 2005 विषयमाथि हजुरहरूलाई जानकारी गराइरहेका छौं र उक्त विषयमाथि हाम्रो स्टुडियोमा रहेर यसरी हामीलाई जानकारी दिइरहनु भएको छ सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटी यानि सिक्किम राज्य विधिक सेवा प्राधिकरणकी प्यानल एडभोकेट सुश्री प्रीति बस्नेतज्यूले। र म्याम, हामी कार्यक्रमलाई अगाडि बढ़ाउँ र जस्तै अब एउटी महिलाले ऊमाथि कुनै प्रकारको हिंसा भएको प्राथमिकी दर्ता गर्छिन् है, त्यसको बादमा अब कानूनी प्रक्रिया चाहिँ के कस्तो रहेको छ त कोर्टको, यसबारे हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न।
3: म तपाईँलाई इक्जाम्पल दिएर बुझाउँछु है त। एउटा महिलालाई डोमेस्टिक भाइलेन्स फेस गर्नु भएको छ, उहाँले धेरै आँट लिएर कोर्ट जानुहुन्छ है, उहाँलाई थुप्रो आँट चाहिएको हुन्छ, कोही अर्को मान्छेकोमा गएर अफिसमा गएर कोर्टमा गएर बोल्ने। तर हामी हाम्रो यो पहिला फिचर हामी के भन्न चाहन्छौ एज एन एडभोकेट है, एज अ वुमन माइसेल्फ भन्नाले चाहिँ डोमेस्टिक भाइलेन्सको प्रोसिडिङ्स चाहिँ इन क्यामेरा हुन्छ। यसको मतलब के हो भन्दाखेरि जब एउटा डोमेस्टिक भाइलेन्सको पीड़ित नारी आउनुहुन्छ कोर्टमा, कोर्टमा सबैजना बाहिर निस्किनु भन्ने जजले पहिला अनुरोध गर्नुहुन्छ। त्यो नारीलाई एक्लै कोर्टमा राखेर जजले फर्स्टमा हामीले कम्प्लेन्ट जब लज गर्छौं है, हामीले बुझिहाल्यौं डाइरेक्टली कम्प्लेन्ट होस् कि पुलिसको बाट गएको होस् कि प्रोटेक्सन अफिसरको बाट गएको होस्, मेन प्रोसिजर स्टार्ट हुन्छ पहिलो तारिकमा। तपाईँले नारीले चाहिँ आफ्नोमा भएको सबै हिंसाहरू जज म्याडम हुनुहुन्छ सर हुनुहुन्छ लाई सबै कुरा भन्छन्। यति बेला उहाँको हस्बेन्ड उहाँको पतिलाई कोर्टले बोलाएको हुँदैन, उहाँ एकदमै एक्स पार्टे अर्डर भनिन्छ यसलाई चाहिँ। जब हाम्रो जुडिसियल म्याजिस्ट्रेटले नारीमा भएको भाइलेन्सहरू सुन्नुहुन्छ, हस्बेन्डको एब्सेन्समै प्रोटेक्सन अर्डर पास हुनेछ। यसको मेन फिचर के हो भन्दाखेरि बिना हस्बेन्डको कुरा सुनि नारीमाथि विश्वास गरी कोर्टले नारीलाई प्रोटेक्सन चाहिने रहेछ भनेर प्रोटेक्सन अर्डर पास हुन्छ।
2: र यस्तै म्याम, अब कुनै पनि महिलाले है ऊमाथि घरेलु हिंसा भएको झुटो आरोप लगाएमा के कस्तो कानूनी प्रावधान छ, यसबारे पनि हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न।
3: हजुर, हामी कोही बेला कन्फ्युज हुन्छौं कि डोमेस्टिक भाइलेन्सको के रहेछ, सिभिल रेमेडी भनिन्छ, क्रिमिनल साइड के छ भन्दाखेरि, अब म तपाईँलाई यसमा विस्तारमा बुझाउँछु है त।
2: हजुर,
3: डीवी एक्टको चाहिँ मेन फिचर अघि मैले प्रथममा भनेको थिएँ सिभिल रेमेडी है। सिभिल रेमेडी भनेको के हो भन्दाखेरि चाहिँ मोनिटरी रिलिफ दिने, कम्पेन्सेसन दिने। सो यो हाम्रो डीवी एक्टमा जब हामीले कम्प्लेन्ट फाइल गर्छौं, एउटा नारीले कति भाइलेन्स सफर गरेको रहेछ त्यो हेरी कोर्टले खालि मेन फोकस गर्नेछ उहाँलाई सिभिल रेमेडी दिनुमा। एक तपाईँको मेन्टेनेन्स भयो, महिनामा तपाईँले यति पैसा पाउनुहुन्छ भने अर्डर पाउनुहुन्छ। दोस्रो अघि हामीले भनेको थियौँ है कि घरमा बस्ने अधिकार छ भनेर त्योवाला अर्डर पास हुन्छ। त्यहाँदेखि अगर तपाईँको हस्बेन्डले तपाईँकोबाट तपाईँको नानीहरूलाई अलग्गै छुट्याएर राखेको छन् भने तपाईँको कस्टडी अर्डर तपाईँले पाउन सक्नुहुन्छ। अनि यो केसको जब एकदमै एन्ड शेषमा तपाईँले कम्पेन्सेसन लम्पसम मा पनि माग गर्नुभएको छ भने त्यो पनि पाउनुहुन्छ। सो डोमेस्टिक भाइलेन्स चाहिँ पहिला कानून थियो हाम्रो सेक्सन 498A। सेक्सन 498A के थियो भन्दाखेरि हस्बेन्ड अनि फ्यामिली रिलेटिभ्सहरूले गर्नुभएको अत्याचारलाई चाहिँ क्रिमिनल लाइटमा लिएर आउँथ्यो, उहाँहरूलाई पिनलाइज गर्थ्यो है, उहाँहरूले जेलमा हाल्ने कानून आइन थियो। हजुर, तर अहिले यो डीवी एक्टले चाहिँ क्रिमिनलाइज नगरेर इमिडिएटली त्यो नारी त्यो छोरी चेली बुहारीलाई के चाहिएको छ, फर्स्टमा त केस लड्नुको लागि पनि त पैसा चाहिन्छ, त्योपट्टि फोकस गरिन्छ। डीवी एक्ट इज मोस्टली फर सिभिल रेमेडी।
2: हजुर,
3: तर यो एक्ट अलिकति ट्विस्ट हुन्छ कहिले, तपाईँलाई एक्जाम्पल दिन्छु। अब सपोजिङ म्याजिस्ट्रेटले अर्डर पास गरिसक्नु भयो कि तपाईँले यति मन्थली मेन्टेनेन्स दिइबस्नुपर्छ, चाहे त्यो 20,000 होस् चाहे त्यो 25,000 होस्, हस्बेन्डले केही कारणले गर्दा दिनु मान्नु भएन, त्यति बेला यही एक्टमा तपाईँले सेक्सन 31 को मार्फत अर्को केस लज गर्न सक्नुहुन्छ कि मलाई चाहिँ म्याजिस्ट्रेटको मार्फत मैले मेन्टेनेन्स है मोनेटरी रिलिफ पाएको थिएँ तर मेरो हस्बेन्डले मान्नु भएको छैन, मैले पाएको छुइनँ। यो सेक्सन 31 चाहिँ यसलाई पनि एउटा क्रिमिनल एस्पेक्टमा लिएर जान्छ जसको मार्फत चाहिँ हस्बेन्डले पनिसमेन्ट पाउन सक्नुहुन्छ। तरै पनि अन्तमा म यही भन्छु कि यो एक्टको मेन एम चाहिँ सिभिल रेमेडी हो, नारीहरूले पाउनु पर्ने मेन्टेनेन्स मोनेटरी रिलिफ यसमै मात्रै बेसी फोकस गरिएको छ यो एक्ट।
2: र मेम, अब मेन्टेनेन्सको कुरा हामीले गरिरहेका छौँ, त्यसमा अब कुनै पनि पति है उसको आर्थिक अवस्था एकदमै कम्ती छ भने चाहिँ त्यो मेन्टेनेन्स उसले भरपाई गर्न सकेन भने चाहिँ त्यसमा के कस्तो कानूनी प्रावधान छ त यो डोमेस्टिक भाइलेन्स एक्ट 2005 भित्र, यसबारे पनि बताइदिनुहोस् न।
3: हजुर, अब सबैजनाको आर्थिक अवस्था त सामान्य हुँदैन है, कोही अलिकति अप्पर मिडल क्लास हुन्छ, कोही मिडल क्लास हुन्छ, कोही लोअर क्लास हुन्छ। सो जब यो कम्प्लेन्ट गरिन्छ त्यति बेला चाहिँ म्याजिस्ट्रेटले हस्बेन्डको आर्थिक अवस्था कस्तो रहेछ एकदमै हेर्नुहुनेछ, वाइफको आर्थिक अवस्था कस्तो थियो जब उहाँ आफ्नो माइती घरमा हुनुहुन्थ्यो, जब उहाँ ससुराली जानुभयो त्यति बेला कस्तो थियो, उहाँको स्ट्यान्डर्ड अफ लिभिङ कस्तो थियो, त्यो म्याजिस्ट्रेटले हेर्नुहुनेछ। त्यसको बादमा मात्र कति रहेछ क्वान्टम चाहिँ कति दिँदाखेरि ठिक हुने रहेछ भन्ने कुरा डिसाइड हुन्छ। तर यसमा चाहिँ यो म भन्न चाहन्छु कि यस्तो थुप्रो केसेसहरू हुन्छ जहाँनिर चाहिँ हस्बेन्ड लोअर मिडल क्लास पनि होइन लो इन्कमै भनौँ न है, जस्तो कि सर्भिस प्रोभाइडर जस्तो कि ब्लू कलर जब भनिन्छ, अनि अब हामी स्पेसिफिकली बात मारौँ जो हस्बेन्डहरूको आर्थिक अवस्था ठिक छैन है, एकदमै कमी छ। हाम्रो अनरेबल सुप्रिम कोर्टले भन्नुभएको छ कि एउटा लोग्ने मान्छे भइसकेपछि जब तपाईँले एउटा छोरी चेलीलाई उहाँको आफ्नो घरबाट लिएर आउनुभयो, उहाँसँग विवाह गर्नुभयो भने चाहिँ त्यो स्वास्नीलाई हेर्ने ड्युटी तपाईँकै हो, त्यो लोग्ने मान्छेकै हो, चाहे उहाँहरूले मागेरै दिनु परोस्, काम एक्स्ट्रा गरेरै दिनु परोस्, तर त्यो स्वास्नी मान्छेलाई उहाँले हेर्नु पर्यो। सो यसो खालि एउटा केसमा भएको थियो कि हस्बेन्डले एकदमै सुप्रिम कोर्टलाई भन्नुभयो होइन म्याडम मलाई तपाईँले अर्डर दिनुभएको छ 3,000 म दिनु सक्दिनँ, मेरो त स्यालेरी के भन्नु मेरो त महिनाको कमाई नै 1,000 हो भनेर भन्नुभयो है। त्यस्तो हुँदा सुप्रिम कोर्टले स्ट्रिक्टली भनिदिनु भएको छ तपाईँले बिहा गरिसकेर लिएर आइसकेर चाहिँ घरमा छोरी चेलीलाई म हेर्नु सक्दिनँ, पैसा दिनु सक्दिनँ, उहाँदेखि म छुट्टिने अनि म उहाँलाई पछि नहेर्ने, यस्तो गर्नु भएन तपाईँले उहाँलाई मेन्टेन गर्नुपर्छ भनेर उहाँको क्षेत्रमा चाहिँ अब त्यो अघि मैले भनेको छ 20,000-25,000 नहोला, तर एउटा पर्टिकुलर अमाउन्ट चाहे त्यो 1,000 होस् 2,000 होस् 3,000 होस् 5,000 होस् दिनुहुनेछ। यो अमाउन्ट चाहिँ जिरो हुँदैन, यो अमाउन्ट चाहिँ त्यो पर्टिकुलर स्वास्नी मान्छेलाई कतिको आवश्यकता छ के को लागि आवश्यकता छ हस्बेन्डको दिने कपेसिटी छ कि छैन त्यो सबै हेरेरै एउटा जस्ट अमाउन्टमा कट आउने हुनु।
2: र मेम, अब जति पनि अब घरेलु हिंसामा पीडित भएका है महिलाहरू साथै अब उनीहरूसँग बस्न चाहने उहाँहरूका नानीहरू पनि त हुन सक्छन् है, के नानीहरूका लागि पनि साथसाथै यस अधिनियमभित्र कुनै कानूनी प्रावधान छ त?
3: हजुर, यो एक्टले चाहिँ खालि अघि मैले वुमेन भने नि है, वुमेनमा चाहिँ मैले तपाईँलाई छोरी चेलीबाट सबै भनिहाले, छोरी चेली बुहारी आमा सबै भनिहाले, जब एउटा नारीले डोमेस्टिक भाइलेन्स है गृह हिंसा फेस गरेको हुन्छन् कुन कुन अवस्थामा चाहिँ उहाँहरूको भर्खरै जन्मेको नानी है कि एउटा एक्जाम्पलको लागि सपोजिङ उहाँको छोरी भयो छोरा भएन त्यसमा उहाँले हिंसा पाउनु भयो, अब उहाँ आफ्नो सेड हाउसमा जानु सक्नु भएन भने चाहे त्यो उहाँको छोरी होस् चाहे छोरा होस् उहाँको नानीहरूको लागि पनि उहाँहरूले म्याजिस्ट्रेटलाई त्यही आफ्नै कम्प्लेन्टमा हाल्नु सक्नुहुनेछ। त्यो नारीले म्याजिस्ट्रेटकोबाट आफ्नो लागि मात्र होइन तर आफ्नो नानीहरूको लागि पनि प्रोटेक्सन अर्डर माग्न सक्नुहुनेछ। त्यो महिलाले है जसले कम्प्लेन्ट लज गर्नुहुँदैछ म्याजिस्ट्रेटको अगाडि उहाँले भन्न सक्नुहुन्छ कि मेरो नानी चाहिँ अहिले यति यति वर्ष पुग्नु भएको छ, उहाँ अहिले स्कुल जानुहुँदैछ, तर मेरो हस्बेन्डले उहाँले मेन्टेनेन्स नदिएकोले हुनाले उहाँको स्कुल छुट्न आँटेको छ, मेरोमा सफिसियन्ट पैसा छैन कि म नानीलाई राम्रो स्कुलमा हाल्न सकौँ। हौ त्यस्तो कम्प्लेन्ट लज गर्दाखेरि म्याजिस्ट्रेटले नानीको लागि पनि त्यही अघिकै प्रोटेक्सन अर्डरमा नानीको लागि पनि सेपरेट अमाउन्ट तोकिदिनुहुनेछ। त्यो प्रोटेक्सन अर्डरले भन्नेछ कि 10,000 मोनिटरी रिलिफ हो, 5,000 आमाको लागि अनि 5,000 नानीहरूको लागि भनेर। हौ त्यसरी
2: जसले गर्दाखेरि नानीहरूले पनि उचित शिक्षा प्राप्त गर्न सक्छन् है।
3: हजुर।
2: र म्याम, प्रोटेक्सन अफ वुमेन फ्रम डोमेस्टिक भाइलेन्स एक्टलाई लिएर है सिक्किम राज्य विधिक सेवा प्राधिकरणले के कस्ता कार्यक्रमको आयोजन गरिरहेको छ त समग्रमा भन्नुपर्दाखेरि सबैलाई जागरूक गराउनको लागि यस विषयपट्टि यसबारे पनि बताइदिनुहोस् न।
3: हाम्रो हामीले 2020 लकडाउन देख्यौँ है, त्यसमा सबैजना घरैमा बस्नु कर पर्यो, कहीँ बाहिर निस्किन सकेनन्। यो पर्टिकुलर टाइम जब लकडाउन भयो यति बेला चाहिँ अब सर्वे त लिन सकिँदैन यस्तो कुराको, तर यति बेला चाहिँ यो पर्टिकुलर टाइमलाइन 2020-21 चाहिँ त्यसको बादमा थुप्रो जतिवटा कम्प्लेन्ट आयो सबैजनाले भने कि यो टाइममा पुरै विषय डोमेस्टिक भाइलेन्सको चार्ट बढेको छ है, इन्सिडेन्टहरू थुप्रो बढेर रिपोर्टहरू गरे, यस्तो थुप्रो छन् होला जसले रिपोर्ट गर्न सकेनन् त्यति नै बेला पनि होइन, उहाँ सहेरै बस्नुभयो। तर अहिले चाहिँ म भन्न चाहन्छु कि यो इन्सिडेन्टको राइस जब देख्नुभयो हाम्रो नाल्सा भन्ने हुन्छ है, नेसनल लिगल सर्भिस अथोरिटी एक्टको मार्फत बनिनु भएको इन्स्टिट्युट, उहाँले चाहिँ स्किम बनाउनु भएको छ थुप्रो, उहाँको आफ्नो एम्स एन्ड अब्जेक्टिभमा उहाँले थुप्रो अवेरनेस क्याम्पेन्सहरू इन्भेजन गर्नुभएको छ, जुन चाहिँ उहाँले प्रत्येक स्टेटहरूलाई भन्नुभएको छ कि आफ्नो लिगल सर्भिसेस अथोरिटीको द्वारा तपाईँहरूले चाहिँ कार्यक्रमहरू थुप्रो राख्नुहोस्, अवेरनेस क्याम्पेन्स भनिन्छ है, अवेरनेस क्याम्प्स एन्ड लिटरेसी बढाउनुको लागि चाहिँ जो जो एडभोकेट्सहरू इम्प्यानल्ड हुनुहुन्छ लिगल सर्भिसेस अथोरिटीमा होइन, उहाँहरूलाई पठाउनुहुन्छ। अब सपोजिङ म गान्तोकमा इम्प्यानल छु भने मलाई एन्टायर गान्तोक डिस्ट्रिक्टमा जहीँ पनि पठाउन सक्नुहुन्छ, मलाई कोही बेला स्कुल पठाउनुहुन्छ कुनै पर्टिकुलर एक्ट भन्नुको लागि है, स्कुलमा अहिले इम्पोर्टेन्ट के छ, पोक्सो एक्ट, जहाँनिर जुन जग्गामा जे को नेसेसिटी छ त्यही नेसेसिटीको लागि हाम्रो एसएलएससीले पठाउनुहुन्छ इम्प्यानल्ड एडभोकेट्सलाई। तर हामीले के पनि यो यति बेला चाहिँ देख्यौँ भन्दाखेरि एडभोकेट्स मात्रै गएर हुँदैन रहेछ, किनभने उहाँहरूलाई त चिन्दैनन् त्यहाँ ग्रास रुट मान्छेहरूले। सो नयाँ टर्म आइएको छ प्यारालिगल भलन्टियर्स, पीएलभीज भनिन्छ है उहाँहरूलाई। पीएलभीजहरू चाहिँ को हुन्? सोसियल वर्कर्स जसलाई चाहिँ अलिकति लिगल नलेज दिएको हुन्छ थ्रु ट्रेनिङ। सो पीएलभीजहरूले चाहिँ ग्रास रुट लेभलमा काम गर्छन्। उहाँहरूलाई चाहिँ यो कुरा भनिएको हुन्छ कि तपाईँहरू चाहिँ एकदमै चौकिन्ना बस्नु पर्यो, कहाँनिर के क्राइम भनिन्छ नि त, यो डोमेस्टिक भाइलेन्स पनि त एउटा क्राइमै हो इन अ वे। सो कहाँनिर के हुँदैछ तपाईँले रिपोर्ट गर्नु पर्यो भनेर भनिन्छ। सो एउटा भयो तपाईँको लिगल अवेरनेस क्याम्प्स। लिगल अवेरनेस क्याम्प्समा जब एकजना एडभोकेट आउनुहुन्छ है जग्गामा क्याम्पेन यो क्याम्पेन गर्नुको लागि क्याम्पमा भेट्नुको लागि, त्यति बेला त्यो एरियाको पीएलभीसँग भेट्नुहुन्छ, उहाँले इन्फर्मेसन लिनुहुन्छ। त्यो भयो तपाईँको एउटा। सेकेन्ड भयो तपाईँको लिगल एड क्लिनिक्स
2: है।
3: अनफोर्चुनेटली एन्ड स्याडली अहिलेसम्म पनि हाम्रो सिक्किम राज्यमा सबैजनालाई यो कुरा थाहा छैन रहेछ कि लिगल एड क्लिनिक भनेको चाहिँ के हो भनेर। हाम्रो यो लिगल सर्भिसेस अथोरिटी एक्टको मार्फत चाहिँ एउटा पर्टिकुलर सेक्सन अफ द सोसाइटीले चाहिँ फ्री लिगल एड पाउनुहुन्छ
2: है।
3: त्यसको एउटा नम्बरमा आउँछन् वुमेन। केटीहरूले चाहिँ बिकज उहाँहरूको आर्थिक अवस्था कोही बेला ठिक नहोला, आर्थिक अवस्थाले मात्र नारीलाई कम्प्लेन्ट लज गर्नुमा बाधा दिँदैन। कोही बेला उहाँहरूको आफ्नो इमोसनल स्ट्रगल हुन्छ, फ्यामिली स्ट्रगल हुन्छ, त्यसले गर्दा गर्नु सक्नु हुँदैन। उहाँहरूलाई फ्यामिलीको मेल रिलेटिभ्सहरूले सपोर्ट गरिदिनु हुँदैन। त्यो सबै कुरालाई मध्यनजर राखेर चाहिँ हाम्रो यो लिगल सर्भिसेस अथोरिटी एक्टले चाहिँ नारीहरूलाई चाहिँ फ्री लिगल एड दिन्छन् है। यो फ्री लिगल एड भनेको चाहिँ के हो भन्दाखेरि, तपाईँ एउटा नारी भएर खाली तपाईँको नियरेस्ट एसएलएससीमा जानु पर्यो, डिएलएससीमा जानु पर्यो है, अनि उहाँ गएर भन्नुहोस् कि मलाई चाहिँ एकजना एडभोकेटको जरुरत छ जसले मेरो लागि केस लडिदिनुहुन्छ भनेर। तपाईँले अगर एउटा पर्टिकुलर एडभोकेट सोच्नु भएको छ भने तपाईँले त्यही एडभोकेटको नाम तोकेर लेखिदिँदा पनि हुन्छ। उहाँ अगर इम्प्यानल्ड हुनुहुन्छ भने उहाँले तपाईँको केस फ्री अफ कस्टमा लडिदिनुहुनेछ। फ्री अफ कस्ट भन्नाले एकदमै फ्रीमा होइन, किनभने डिएलएसए वा एसएलएसए ले त्यो एडभोकेटलाई कस्ट बेयर गर्नेछ। सो त्यो नारी जसले कम्प्लेन्ट लज गर्नुहुँदैछ उहाँले टेन्सन लिनु परेन कि मेरोमा पैसा छैन म केस लज गर्न सक्दिनँ भनेर। तपाईँले खालि आफूले आँट लिएर डिएलएसएमा जानु पर्यो कम्प्लेन्ट लज गर्ने, तपाईँले फ्री लिगल एड पाउनुहुनेछ बिकज तपाईँ त्यसको लागि लायबल हुनुहुन्छ।
2: र म्याम हामी कार्यक्रमको अन्तमा आएका छौँ र अन्तमा जाँदा जाँदै हाम्रा सम्पूर्ण श्रोतागणलाई है आजको हाम्रो विषय डोमेस्टिक भाइलेन्स एक्ट विषयमाथि के कस्तो कानुनी सुझाव दिन चाहनुहुन्छ त?
3: जबसम्म महिलाहरू आफ्नो अधिकारको बारेमा थाहा हुँदैन तबसम्म कानुनलाई पावरफुल्ली उहाँहरूले युज गर्न सक्नु हुँदैन। सो म नारीहरूलाई यही भन्न चाहन्छु कि तपाईँको लागि यो कानुन रेडिली अभाइलेबल छ। डोमेस्टिक भाइलेन्स सफर गरेर नबस्नुहोस्, आफ्नो आवाज उठाउनुहोस्, किनभने त्यो भाइलेन्स तपाईँले मात्र सहेर होइन, तपाईँले गर्दा सायद

0: अरूले पनि सहेको होला, तपाईँको एउटा आँटले सायद अर्को नारीले पनि आफ्नो आवाज उठाउन सक्नुहुनेछ।
1: त श्रोता, यतिन्जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रममा प्रोटेक्सन अफ वुमेन फ्रम डोमेस्टिक भाइलेन्स एक्ट 2005 अर्थात घरेलु हिंसाबाट महिलाहरूको सुरक्षा अधिनियम 2005 विषयमाथि महत्वपूर्ण जानकारी र उक्त विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको थियो सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीकी प्यानल एडभोकेट सुश्री प्रीति बस्नेतज्यूले। त म्याम, तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद। श्रोता, घरेलु हिंसा समाप्त गर्नका लागि हामी सबैको अहम भूमिका हुँदछ। यसलाई जति बन्द ढोकाभित्र सीमित राखिन्छ त्यति नै यसले उग्र रूप लिँदछ। त्यो हामी सबैका लागि समाज खण्डित गर्ने चर्को विषय बन्न जान्छ। त्यसैले हामी सबै मिली घरेलु हिंसा समाप्त गरौं। हवस् त प्रिय श्रोता, आजलाई भने कानूनी कुरा कार्यक्रमको प्रकरणमा समेटेको विषय यति नै। आउँदा दिनहरूमा यस्तै अन्य नवीनतम विषयहरूको साथमा पुनः हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म कार्यक्रम संचालक मोहन दाल पनि हजुरबाट विदा लिँदैछु। नमस्ते, शुभरात्री।
2: श्रोताहरूले यतिन्जेल सुन्नुभयो। कार्यक्रम कानूनी कुरा विषय रहेको थियो घरेलु हिंसाबाट महिला संरक्षण एक्ट 2005। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुन्नुहोस् आज रात्रि अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी। अहिले 6:40 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 सुनाउनेछौ एक नाटक। 7:10 मिडियम एपको प्रसारणमा सुन्नुहुनेछ सरकारको 12 वर्ष कार्य अवधिमाथि तयार पारेको एक विशेष कार्यक्रम। यसरी नै 7:25 नेपाली भाषामा समाचार सुनाउनेछौ भने 7:35 कार्यक्रम हिन्दी अनुसंगीत सुनाउनेछौ। त्यसपछि 8:00 कार्यक्रम गीत गजल सुनाउनेछौ। 8:30 कार्यक्रम सुर संसार सुनाउनेछौ। 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 स्पटलाइट कार्यक्रम भने 9:30 सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट नेशनल प्रोग्राम अफ फिचर्स कार्यक्रम। 10:00 हिन्दी फिल्मी गीतहरूको कार्यक्रम। र आजको तेस्रो अधिवेशनका कार्यक्रमहरूबाट हामी विदा लिन्छौ रातिको ठिक 10:30। श्रोता, यता थिए आज रात्रि अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी। सो पूरा भयो।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता, यो सुन्नुहोस् भोलि बिहान प्रातकालीन अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी। प्रातकालीन अधिवेशन शुरू हुनेछ बिहान 6:30 मंगलध्वनीबाट। 6:35 भक्ति प्रभात अन्तर्गत भजन सुनाउनेछौ। यसरी नै 6:55 अनि 7:00 आकाशवाणीको दिल्ली केन्द्रबाट संस्कृत अनि हिन्दी भाषामा समाचार सुनाउनेछौ। 7:05 गोल्डन मेलोडिस कार्यक्रम सुनाउनेछौ। 7:25 खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार सुनाउनेछौ। 7:35 प्रणाम सिक्किम कार्यक्रम सुनाउनेछौ। यसरी नै 8:00 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजी भाषामा समाचार सुनाउनेछौ। 8:30 पूर्वोत्तर सेवा सेलोङ केन्द्रबाट अंग्रेजी भाषामा समाचार सुनाउनेछौ। 8:40 गीतिमाला कार्यक्रम अन्तर्गत नेपाली आधुनिक गीत सुनाउनेछौ। 9:00 समाचार सुनाउनेछौ भने 9:02 चित्रांजली कार्यक्रम सुनाउनेछौ। 10:00 समाचार सुनाउनेछौ भने 10:02 तार्जे तारानी कार्यक्रम सुनाउनेछौ। 10:30 एफएम गोल्ड कार्यक्रम सुनाउनेछौ। श्रोता, यता थिए भोलि बिहान प्रातकालीन अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी। सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अबको केही क्षणमा हजुरहरूले यस केन्द्रबाट प्रादेशिक समाचार सुन्नुहुनेछ क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। प्रतीक्षा साँच्नुहोला।

एनडीआरएफ एसडीआरएफ पश्चिम बंगाल पुलिसद्वारा 48 घण्टाभन्दा अधिकको खोजी अभियानपछि एक पुरूष दुई महिला र एकजना नानीको शव निकालिएको छ। कवि लुङचोक क्षेत्रको लिङदोक निवासी यो परिवार गत शुक्रबार एसके 01 पीसी 9872 नम्बरधारी निजी वाहनमा गान्तोकबाट सिलगढ़ी जाने क्रममा रम्बी नजिकबाट सम्पर्कविहीन भएको थियो। सूचना पाउना साथै कालेबुङ पुलिसले खोजी अभियान शुरू गर्यो। मृतकहरूको अन्तिम मोबाइल लोकेशन रम्बी नजिकसम्म पाइएको थियो। यस दुखद घटनामाथि राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले शोक व्यक्त गर्नुभएको छ। छुट्टा छुट्टै रूपमा जारी शोक सन्देशमा दुवैजनाले घटनालाई दुखद बताउँदै शोकाकुल परिवारप्रति सम्वेदना व्यक्त गर्नुभएको छ। उहाँहरूले मृतकहरूको आत्मशान्तिको कामना पनि गर्नुभएको छ। यसै क्रममा मुख्यमन्त्री श्री तामाङले खोजी तथा उद्धार कार्यमा निरन्तर सहयोग र समर्पणका साथ खटिएका सबैप्रति आभार व्यक्त गर्नुभएको छ अनि भन्नुभएको छ, यस दुखद घटनाले वर्षायाममा यात्रा गर्दा अपनाउनु पर्ने सतर्कताबारे पुनः स्मरण गराएको छ। उहाँले आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न, मौसम तथा सड़क अवस्थाबारे नियमित जानकारी लिन र सम्बन्धित निकायद्वारा जारी सुरक्षा दिशानिर्देशको पूर्ण पालन गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज छिमेकी राज्य पश्चिम बंगालको कालेबुङ जिल्लामा सम्पन्न नेपाली साहित्य अध्ययन समितिको हीरक जयन्ती समारोहको समापन कार्यक्रममा सहभागी बन्नुभयो। आफ्नो सम्बोधनमा मुख्यमन्त्री श्री तामाङले नेपाली भाषा साहित्य अनि संस्कृतिको संरक्षण र प्रवर्धनमा समितिले विगत 60 वर्षदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको छ। उहाँले भन्नुभयो, 1965 स्थापना भएदेखि समितिले भाषिक तथा साहित्यिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। मुख्यमन्त्रीले साहित्यले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै भाषा संस्कृति परम्परा र पहिचानको संरक्षण आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले जोड़ दिँदै भन्नुभयो, भावी पुस्ताका लागि समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्न सबै पक्षले सामूहिक रूपमा कार्य गर्नुपर्छ। मुख्यमन्त्री श्री तामाङले सिक्किम सरकारले नेपाली भाषा साहित्य तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि सञ्चालन गरिरहेका विभिन्न पहलहरूबारे पनि बताउनुभयो। सिक्किम राज्यका सबै जिल्लाभरि जारी विशेष गहन संशोधन एसआईआर कार्यक्रम अन्तर्गत पाकिम जिल्लामा बुथ स्तरीय अधिकारीहरूले आज घर दैलो अभियानलाई निरन्तरता दिँदै वरिष्ठ नागरिक दिव्यांगजन तथा दुर्गम क्षेत्रका वासिन्दासम्म पुग्ने कार्यलाई प्राथमिकता दिएका छन्। आजसम्मको प्रगति विवरण अनुसार जिल्लामा 59,059 गणना विवरण फारम वितरण गरिएको छ, जुन कुल मतदाताको लगभग 72% हो। यसैबीच 1,962 फारमको डिजिटल अभिलेखीकरण कार्य पनि सम्पन्न गरिएको छ। बुथ स्तरीय अधिकारीहरूले घरमा पुगेर यात्रा गर्न नसक्ने मतदाताहरूलाई प्रक्रियामा सहभागी गराउने कार्य समेत गरिरहेका छन्। विभिन्न स्थानमा अधिकारीहरू पैदल यात्रा गरी वरिष्ठ नागरिक तथा दिव्यांगजनको घरमै पुगेर गणना विवरण फारम भर्ने कार्यमा सहयोग पुर्याइरहेका छन्। यता मंगन जिल्लामा आज विवरण गरिएको 1,657 सहित मतदातालाई वितरण गरिने गणना विवरण फारमको संख्या 22,515 पुगेको छ, जुन जिल्लाको कुल मतदाताको 69 भन्दा अधिक प्रतिशत हो। यो प्रक्रिया आज गान्तोक जिल्लामा पनि सम्पन्न भयो। भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष डीआर थापाले हिजो केन्द्रीय सड़क यातायात तथा राजमार्ग राज्य मन्त्री अजय टामटासित राजधानीमा भेट गरेर स्वागत जनाउँदै सिक्किममा सड़क पूर्वाधार सुदृढ़ीकरणमा निरन्तर प्रतिबद्धताका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्री नितिन गडकरीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले केन्द्र सरकारको निरन्तर सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित प्रयासले राज्यको विकासलाई तीव्र बनाउनका साथै जनजीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको बताउनुभयो। यस अवसरमा केन्द्रीय राज्यमन्त्री श्री टामटाले मन्त्रालयद्वारा हाल सिक्किममा लगभग 8,376 करोड़ रूपियाँ बराबरका सड़क पूर्वाधार योजनाहरू कार्यान्वयन तथा अघि बढ़ाइरहेको जानकारी दिनुभयो। उहाँले सम्पन्न निर्माणाधीन तथा स्वीकृत सड़क परियोजनाहरूमा राज्यमा गरिएको कुल लगानी 10,901 करोड़ रूपियाँ भन्दा बढ़ी भएको बताउनुभयो। सिक्किम इन्सपायर्स पहल अन्तर्गत ग्रामीण विकास विभागले मुम्बई स्थित एउटा कम्पनीसितको सहकार्यमा आज गान्तोकको एक स्थानीय बेकरीमा उद्यम अन्तर्क्रिया कार्यक्रम आयोजन गर्यो। कार्यक्रममा गान्तोक जिल्लाका विभिन्न क्षेत्रका उद्यमी नवप्रवर्धक तथा नव उद्यम संचालक

0: ओए रिट्ठे, यहाँ हेर त यो घरको ढोकामा के लेखेको छ?
1: गुरु, सायद कुनै मुक्तक लेखिएको छ।
2: मृत्यु त एक दिन आउने नै हो, डराउनु किन? यसलाई हामीले खेल सम्झ्यौ, त्यसै मर्नु किन? देश सदा शिरमा रहोस्, देश सदा मुटुमा रहोस्। म रहू या नरहू, देशको निम्ति मरी मेट्नेहरूको लागि मेरो घरको ढोका खुल्ला छ, सदा खुल्ला रहनेछ। जय हिन्द।
1: के लेखेको होला गुरु है? यस्तो पनि कसैले लेख्छ? त्यो पनि मूल ढोकामा। यो घर त कविको घर पो परे कि क्या हो गुरु?
0: यो घर फौजीको हो, तर हामीले के मतलब? हामी भनेको चोर र ठगार पर्यो, हाम्रो लागि के फौजी के इन्जिनियर, सबै एउटै हो। लु, पसौँ आज फौजीको घरमा।
1: आहा गुरु, घर त ठुलो छ त, माल पनि ठुलै हात पर्ला जस्तो छ।
0: नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले भने जस्तो घरभित्र नपसी राल्छु आउँछस्। पहिला दैलो ढकढका।
1: हेलो, कोही छ घरमा? घरमा कोही हुनुहुन्छ? हेलो,
3: को हो? हाँ, के काम छ?
0: ए, नमस्ते काका, घरमा सर हुनुहुन्छ?
3: जर, अरे यो दोकान हो र, जर किन्ने हो भने बजार जाऊ।
1: कानको ब्याट्री त ठ्याप्पै जस्तो छ गुरु।
0: ब्याट्री ठ्याप्प होइन, मेसिन नै ड्यामेज होला।
1: जर किन्न आएको होइन हो काका, सर सोधेको, घर मालिक।
3: ए, साफ साफ भनेको
1: हजुर हुनुहुन्छ?
3: बिस्तारै बोला न, बिस्तारै बोला, कराउनु पर्दैन क्या? तिमीहरू बहिरा पो छौ कि क्या? साहब घरमा हुनुहुन्न, मिटिङमा जानु भएको छ। उता पहलगाममा पाकिस्तानी आतंकीहरूले हाम्रो 26 निर्दोष पर्यटकहरूलाई मारे हरे हो, सुनेनौ तिमीहरूले? हो, त्यसकै मिटिङमा गएका।
4: ए, अनि मेम साहब चाहिँ?
3: मेम साहब त स्वर्गमा।
4: स्वर्गमा? ए, त्यसो भए छोरालाई बोलाइदिनुहोस् नि।
3: बोरा हा? बोरा चाहियो अरे?
4: बोरा होइन, छोरा।
3: ए, छोरा भनेको छोरा। उनी पनि स्वर्गमै? ऊ त्यो उतापट्टिको भित्तामा भएको फोटो उनीको हो, देख्दैछौ?
5: के भनेको हो, सबैजना स्वर्गमै छन् कि क्या हो?
3: सबै किन स्वर्गमा हुन्छन्? यी यहाँ हेर त, यो नेम प्लेट, यहाँ घरमा भएका मानिसहरूको नाम लेखेको छ त। साहबको नाम हो लेफ्टिनेन्ट जेनरल महानन्द चौहान, रिटायर्ड, अति विशिष्ट सेवा मेडल, सेना मेडल, विशिष्ट सेवा मेडल। त्यसको मुनि कर्नल डाक्टर नन्दा, यो घरकी बुहारी हुन्, बोजू पनि हुनुहुन्छ साहबको आमा, तर उहाँ आँखा देख्नुहुन्न।
4: त्यसो भए यत्रो ठुलो घरमा अहिले कोही पनि छैन?
3: होइन हो, कानसँग चाहिँ आँखा पनि ड्याम्मै छ कि क्या हो तिमीहरूको? यत्रो एउटा बाघले खाइ नसक्ने मान्छे तिमीहरूको अगाडि नै ठिङ्ग उभिराखेको छु त। बोजू पनि हुनुहुन्छ, बरु तिमीहरू चाहिँ के कामले आएको भन न।
4: अब काम त साहबसित छ, तर कतिखेर आउनुहुन्छ? पर्खेर बस त, तिमीलाई कुनै आपत्ति त छैन होला नि?
3: ए, के को आपत्ति, बस बस, साहब आइहाल्नुहुन्छ नि। टाढोबाट आएको होला, म तिमीहरूको लागि चिया खाजा बनाइदिन्छु। घरमा आउने मान्छेसित गफ पछि गर्नु, पहिले चाहिँ खाना पिना सोध्नु भनेर हाम्रो साहबले भन्नुहुन्छ नि।
4: अनि काकाको नाम चाहिँ के हो र?
3: नाम किन चाहियो तिमीलाई? सम्बन्ध गाँस्न आँट्यो कि क्या हो? धनबहादुर नि,
1: मान्छे त बाहिर मात्र होइन, नापिएको पनि रहेछ।
3: केही भन्यौ तिमीले?
1: होइन होइन, केही होइन काका। तिमीले खोइ खाजा पानी के कुरा गर्नु हुँदै थियो?
3: ल ल, बसेर टिभी हेर्दै गर है, म लिएर आउँदैछु।
1: हुन्छ काका।
6: भारत के दुश्मनों को तीन तरफ से घेरा जा रहा है।
1: गुरु घर को सामान हेर त दामी दामी रहेछ नि, हेर न यो वॉल क्लॉक फरेनको होला है।
4: आफूलाई अलिक कन्ट्रोल गरे रिट्ठे, सानो भूलले सब गण्डागोल होला नि। अनि यो पनि नभूल कि हामी जेलबाट निस्केको एक हप्ता मात्रै हुँदैछ।
1: बुझे गुरु बुझे, हेर त यो अर्को गाडी, आहा क्या दामी, यो त म लगाइहाले। यो घडीसित यहाँ फाउन्टेन पेन पनि दामी खालको रहेछ, 2-4 हजार त पाउँछ होला है गुरु।
4: ठिक छ ठिक छ, अहिले नआत्तिन त। एक काम गर, त्यो घडी र पेन जहाँ थियो अहिलेको लागि त्यहीँ राख्दे।
1: किन गुरु?
4: अहिले राख्न, त्यो मान्छे सट्ट आयो भने
1: के आउँथ्यो? किचनमा गीत गाउँदै खाजा बनाउँदैछ।
4: यतिखेर देशभरिका आर्मीहरू अब अगाडि के गर्ने भनेर विभिन्न योजना बनाइराखेका होलान्। हामी चाहिँ कसलाई के को धन्दा भने जस्तो चोर्नको दाउमा यता र उति गर्दै हिँडिराखेका छौ।
1: भन्दा पनि गुरु, यो पाकिस्तानले पालेको आतंकीहरूलाई कहिलेसम्म झेल्नु पर्ने हो हामीले? यसको केही इलाज छैन?
4: त्यो आतंकीहरू र तिनीहरूको आकाहरूको नाम निशान मिटाउनु नै इलाज हो। पहिला मुम्बई, त्यसपछि दिल्ली, फेरि पुलवामा, अनि उरी र अहिले यो के अरे पहलगामको घटना। कुकुरहरूको पुच्छर कहिले सिधा हुँदैन भनेको चाहिँ नि यही हो।
1: यो कुकुरहरूको पुच्छर त यो पालि सिधा पार्नै पर्छ हौ। अब चाहिँ नि
4: अहिले यो घरको मालिक आएपछि चाहिँ हामी पनि फौजमा भर्ती हुने र सिमानामा गएर आतंकीहरूसित लड्ने, देशको रक्षाको निम्ति हामी पनि सामेल हुने भन्दै नाटक गर्नुपर्छ है।
1: हैट गुरु, फसिँदैन। 3-3 महिनासम्म सरकारी मालिस भेटेर भर्खर बाहिर निस्केको, त्यही माथि बस्ने ठाउँ सुन्निएर यहाँ सोफामा बस्दा पनि भित्र दुखेको बेला, फेरि हिँड्नु पनि नसक्ने गरी भेटेला नि फेरि।
4: अब ओखलीमा टाउको हालिसकेपछि मुस्लीको के डर? मोटो माल कमाउनुलाई जोखिम त लिनु पर्यो नि, नो गेन विदाउट पेन, थाहा छैन?
1: गुरु बोरा लपेटेर चुटेको यति छिटै बिर्सेको?
4: मेरो कुरा सुन, देशभक्ति मुटुमा बोकेर फौजी बनी देशको दुश्मनहरूमाथि सिंह झै गर्जने विचार बोकेर आएका हौ, हजुरले मदत गर्नु पर्यो भन्दा फसिन्छ र?
1: बुझे। अनि मायालाग्दो भएर सर, गोजीमा पैसा पनि छैन, हजुरको घर अघि आएर ढोकामा लेखेको पढेपछि यो घरभित्र पसेको पनि भन्नु पर्ला अघि?
4: त्यति भन्दा कसो सरको मन नपग्लेला? पछि मौका पारेर 1-2 वटा सामान पोको पारेर फरर हुनुपर्छ नि। अनि
1: गुरु, आज चाहिँ मजा आउने भयो।
4: चुप चुप, त्यो धनी काका आउँदैछ, चुप लाग।
7: लु बाबु, हो यो तातो तातो खाजा खाऊ।
8: आहा गुरु, काकाले त रोटी र अचारसित खिर पनि ल्याएछन्।
4: आहा काका, थाकेको बेला पाकेको केरा भनेको जस्तो भोक लागेको बेला यस्तो मिठो खाजा।
8: गुरु, मिठो खाजाको चक्करमा अघिको घडी र फाउन्टेन चाहिँ बिर्सेला नि।
4: चुप लाग्न, सुन्छौ अहिले?
1: के सुन्थ्यो यस्तो कानको फेसो खुस्केको कोदेले?
7: कोदो? अरे कहाँ कोदो हुनु, यो त फापरको रोटी हो नि हौ, फापरको। यसपालि त राम्रो फलेन नि, पानीले सब बर्बाद पार्यो।
1: मार्ने भयो यो मान्छेले बित्ती खाएर। गुरु, के भनेको के सुन्छ?
4: अरे चुप लाग।
7: साहबहरू आउनुभयो जस्तो छ, म हेर्छु एकछिन ल।
4: नमस्कार सर।
9: गुड इभिनिङ गुड इभिनिङ। तपाईँहरू चाहिँ चिनिन त मैले?
4: हजुर सर, मेरो नाम रणबहादुर हो।
8: म चाहिँ युद्धवीर सर, तर काले छु भनेर रिट्ठे रिट्ठे भनी बोलाउँछ।
9: युद्धवीर जस्तो राम्रो नाम हुँदा त रिट्ठे किन भन्नु पर्यो? केटा हो, बस बस, किन उभिएको? धने, यिनीहरूको प्लेट त खाली देख्छु त, यसो।
4: होइन सर, भर्खर त खाएको हामीले।
8: हामी त हजुरलाई नै पर्खिरहेको।
9: टेल मी, व्हाट क्यान आई डू फर यू?
4: सर, पाकिस्तानसित फेरि युद्ध हुन आट्यो रे, उनीहरू त आर्मीहरू पो भेला गर्दैछन् भन्ने सुन्छौ त?
9: हो हो, ठिकै सुन्यौ। हाम्रो बहादुर सिपाहीहरूले पहिला त पाकिस्तानको विभिन्न ठाउँमा भएका आतंकी अड्डाहरूलाई ध्वस्त पारे, अहिले उनीहरूको 9 एयरफिल्डलाई पनि सखा पारेका छन्। गर्नु थियो न उनीहरूलाई आर्मी भेला। हाम्रो जवानहरू चाहिँ बोर्डरमा के डन्डी बियो खेलेर बसेका छन्।
8: यो संकटको समयमा देशका हरेक युवाहरू जागेका छन् सर, सब तातिएका छन्।
9: यस, तातिनु त पर्छ नि। देशको संकट टार्नु हामी सबैको कर्तव्य हो। यो काम खालि सेनाहरूको मात्र होइन। भन्दा पनि तिमीहरू आफ्नो कुरा गर न, के को लागि आएको?
4: हामी दुवैजना पूर्वोत्तरको दुर्गम ठाउँबाट आएर दिल्लीमा स्ट्रगल गरिराखेको छौ सर। देशमा यतिखेर आइपरेको संकटले हाम्रो पनि खुन उम्लिएको छ सर। जम्मूमा भर्ती हुँदैछ अरे, हामी पनि फौजमा भर्ती हुन भनी हिँडेको नि। यहाँसम्म आइपुग्दा साँझ परिहाल्यो, जम्मू जाऊ भनेको हौ सर।
8: अब हजुरले मदत गरिदिनु भयो भने त।
9: अरे किन नगर्नु, पक्का गर्छु। यो एक फौजीको घर हो। जसको मुटुमा देशको निम्ति केही गर्छु भन्ने भावना छ, उसको लागि यो चौहानले हर सम्भव प्रयास गर्छ। बुहारी।
10: हजुर बाबा। बाबा, तपाईँलाई त जो युवा देखे पनि राहुल नै लाग्छ।
9: त्यस्तो होइन बुहारी, यिनीहरू जस्तो यङ र एनर्जेटिक अनि देशभक्ति भएको युवालाई देख्दा चाहिँ हो। राहुल जब 5 थियो त्यति बेलादेखि नै फौजी बन्छु भन्ने उसको रहर थियो।
8: हाम्रो पनि सपना त त्यस्तै थियो नि सर, तर
10: त्यस्तै हुन्छ युद्धवीर, सबैले त्यो सौभाग्य पाउन सक्दैन।
9: तर धेरै मान्छेलाई यो देशभक्ति, देशको सुरक्षा भन्ने कुरा चाहिँ पच्दैन हो, भाकै कुरा हो। देशको सम्मान भन्दा माथि केही हुँदैन भन्ने कुरा चाहिँ एक फौजीले अवश्य बुझेको हुन्छ।
10: बाबा, हजुरहरू बात गर्नुहोस्, म डिनर तयार गर्नपट्टि लाग्छु, रात परिसक्यो। यिनीहरू पनि खाना खाएर आज यतै बसुन्।
8: होइन, किन दुःख गर्नुहुन्छ म्याडम, हामी गइहाल्छौ नि।
10: यो घरलाई आफ्नै घर सम्झन किन संकोच गरेको?
9: ठिकै भनिन् बुहारीले, म तिमीहरूको भोलि जम्मू जाने व्यवस्था गरिदिन्छु, हुन्छ?
4: हुन्छ, हुन्छ सर।

0: यतिन्जेल सुन्नुहुँदै थियो नाटक फौजीको घर। यसमा भाग लिने कलाकारहरू हुनुहुन्थ्यो रिट्ठेको भूमिकामा उगेन छिरिङ भोटिया, रानीको भूमिकामा निलेश राई, नोकरको भूमिकामा मदन कुमार राई, महानन्द चौहानको भूमिकामा महेश प्रधान, डाक्टर नन्दाको भूमिका निभाउनु भएको थियो कुसुम छेत्रीले, बोजूको भूमिकामा हुनुहुन्थ्यो रूपा तामाङ। यस नाटकको मूल हिन्दी लेखक हुनुहुन्थ्यो विनोद कुमार। नेपालीमा अनुवाद गर्नुभएको थियो चिरञ्जीवी नेपालले अनि प्रस्तुता रुस्तम लेप्चा। यो आकाशवाणी गान्तोक हो।
1: श्रोताहरूले यतिन्जेल सुन्नुभयो नाटक फौजीको घर। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अबको केही क्षणमा हजुरहरूले सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। प्रतीक्षा साँच्नुहोला।
2: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
0: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
2: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
0: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
2: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

हिन्दी अनुरोध संगीत कार्यक्रमले अघि बढाउने क्रममा अघिल्लो गीत लिएका छौ कलाकार किशोर कुमारको आवाजमा रहेको यो गीत र यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ पश्चिम सिक्किम गेजिङ साक्योङबाट प्रकाश छेत्री. उहाँले यो गीत आफ्नो आत्मीय मित्र सामदुङमा रहनुहुने आत्मीय मित्रको सम्झना गर्दै सुनाइदिने अनुरोध गर्नुभएको छ अनि सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई पनि सुनाउन चाहनुभएको छ. त्यो श्रोता सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक.

संगीत कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत लिएका छौं कलाकार किशोर कुमारको आवाजमा रहेको यो गीत र यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ तुमिन माछेलाखाबाट गोविन्द हाल। उहाँले यो गीत आफ्ना सम्पूर्ण मित्रको सम्झना गर्दै यो गीत सुनाइदिने अनुरोध गर्नुभएको छ।

0: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
1: अनजान लिंक्स पर क्लिक मत कीजिए, RBI कहता है
2: जानकार बनिए, सतर्क रहिए।
3: हिन्दी अनुरोध संगीत कार्यक्रमलाई कुरेर बस्नुहुने तमाम श्रोताहरूमाझ आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार उदित नारायणको आवाजमा रहेको यो गीत र यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ पूर्व सिक्किम लोअर सिच्चे गान्तोकबाट अञ्जना, सुस्मिता अनि विमल न्यौपाने।

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी अनुरोध संगीत कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, हामी अब प्रस्तुत गर्न लागिरहेका छौं गीत गजल कार्यक्रम। गीत गजल कार्यक्रम कुरेर बस्नुहुने तमाम श्रोताहरूलाई न्यानो अभिवादन जनाउँदै आज हामी हजुरहरूलाई जगदीत सिंहको आवाजमा रहेको गजल सुनाएर मनोरञ्जन गराउनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक, स्वीकार्नुहोस् प्रथम प्रस्तुति।

हजुरहरूले अहिले सुन्दै हुनुहुन्छ गीत गजल कार्यक्रम। हजुरहरूलाई हामी आज एकै कलाकार जगजित सिंहको आवाजमा रहेको गजल सुनाएर मनोरञ्जन गराइरहेका छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

हवस् त श्रोता, आजलाई गीत गजल कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुन्नुहुनेछ कार्यक्रम सुर संसार, भैलेन राग, प्रिया कल्याण।

0: श्रोताहरूले यतिन्जेल सुन्नुभयो सुर संसार कार्यक्रम। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नु सिक्किम विश्वविद्यालयसँग।
2: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 लागि भर्ना खुला भएको छ।
1: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
2: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
1: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
2: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।
3: Ensure your future with Central University of Sikkim. Admissions open at Sikkim University, a premier central university in the Northeast region for academic sessions 2026-27. Sikkim University offers modern facilities with sufficient infrastructural facilities and experienced professors committed to academic excellence. Apply now for undergraduate, postgraduate and PhD programs across diverse disciplines. CUET score is mandatory for UG and PG admissions. Online registrations open from 22nd May to 10th June 2026. Visit www.cus.ac.in for details and online application.

हिन्दी फिल्मी संगीत कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत लिएका छौं। कलाकार अल्का याग्निक अनि कुमार सानुको आवाजमा रहेको यो गीत फिल्म सिलसिला है प्यार का बाट।

हजुरहरूको रेडियो सेट अन छ भने अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको रात्रि प्रसारण सेवाबाट हिन्दी फिल्मी गीतहरूको कार्यक्रम त श्रोता कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत लिएका छौं कलाकार शान कविता कृष्णमूर्तिको आवाजमा फिल्म दिल चाहता है

हिन्दी फिल्मी संगीत कार्यक्रममा कुरेर बस्नुहुने तमाम श्रोताहरूको माझ आज हाम्रो यो अन्तिम प्रस्तुति कलाकार अभिजितको आवाजमा फिल्म चलते चलतेबाट

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीत कार्यक्रम यति नै। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।